0: हाम्रो लोकतन्त्र हाम्रो संस्थाहरू बनाउँदै गरेको एकदमै बामे सर्दै गरेको स्थितिमा नै होइन जुन अहिले विश्वको यो खालको एउटा युगमा हामी छिरेका छौँ, त्यही भएर चाहिँ हामीले नेपाली समाजले त्यसलाई एउटा अड्रेस गर्न नसकेको, त्यसलाई इभन रिड पनि गर्न नसकेको, अहिले नै हामी त भदौमा होइन सेप्टेम्बर 8-9 के भयो भनेर हाम्रो कलेक्टिभ सेन्स मेकिङ पनि हुन सकेको छैन नि त होइन. त्यो भएको कारणले गर्दा हामी नेपाली समाजमा चाहिँ यो अहिले ग्लोबल चेन्ज चाहिँ हामीलाई झनै टड्कारो, हामी झनै भल्नरेबल होइन भएको कारणले गर्दा पनि हामीहरूले चाहिँ अझ हुन्छ नि अरू देश अरू समुदायभन्दा पनि झन् धेरै मेहनत गर्नुपर्ने होइन.
1: बेलायतमा अत्यधिक तापक्रमका कारण किराले टोकेर अस्पताल आउनेको संख्या वृद्धि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ. नेसनल हेल्थ सर्भिसले मे महिनामा अघिल्लो महिनाभन्दा बढी 1,200 बढीले किराले टोकेका कारण अस्पताल धाएका छन्. किराले टोकेपछि लाइम रोग लागेर अस्पताल आएकी ट्रेसी वेस्टले सचेत हुन भन्नुभएको छ.
2: आई थिङ्क इट्स अबाउट बिइङ भिजिलेन्ट विथ योर बॉडी, ओब्वियसली चेकिङ योरसेल्फ ओभर व्हेन यु गो फर अ शावर ओर होपफुली हैविंग अ पार्टनर ओर समवन एल्स सी द बिट्स दैट यु कान्ट सी एन्ड टेकिंग एक्शन व्हेन यु सी समथिङ दैट इज अ मिस व्हेन इट्स देयर इज समथिङ रोंग.
1: काङ्ग्रेसका प्रवक्ता देवराज चालिसले पार्टी एकताका लागि सत्यको खोजी मात्र नभएर इगोको व्यवस्थापन गर्ने चुनौती देखिएको टिप्पणी गर्नुभएको छ. अपील जारी गर्दै उहाँले विशेष महाधिवेशनलाई लिएर मीडिया मार्फत निरन्तर प्रश्न उठाइएको र भ्रम सिर्जना गरिएको भन्दै ध्यान आकर्षण गराउनु भएको छ. पार्टीमा सर्वोच्च निकाय महाधिवेशन भएकाले पार्टीका कुनै पनि निकायले हस्तक्षेप गर्न नसक्ने उहाँको ठम्याइ छ. विशेष महाधिवेशनको आधिकारिकताबारे सर्वोच्च अदालतले यसअघि नै निर्णय गरिसकेकाले नियमित महाधिवेशन रोक्न भन्नुको अर्थ नभएको चालिसेले तर्क गर्नुभएको छ. अस्ट्रेलियामा जारी टफ एन्ड T20 क्रिकेट सिरिजमा नेपाल ए पुरुष टोलीले लगातार दोस्रो पराजय बिहोरेको छ. नेपाल बंगलादेश हाई पर्फर्मेन्स 11 9 विकेटले पराजित भएको हो. नेपाल एले दिएको 100 रनको लक्ष्य बंगलादेशले 10 ओभर 2 बलमा 1 विकेटको क्षतिमा भेटायो. अहिलेसम्मका खबर यति नै. नमस्कार.
3: यो BFBS कुल कर्म रेडियो हो.

भूमिकै छर्किहाल्ला जस्तो छ है।

0: सैन्य समुदायमा
1: बेलायतभरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: Play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: गैराती देशका विभिन्न ठाउँमा पानी परेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो छ घण्टामा धनुषामा सबैभन्दा धेरै 54.8 मिलिमिटर वर्षा मापन भएको छ। काठमाडौँ उपत्यका सहित विभिन्न ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको हो। महाशाखाका अनुसार आज कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भूभागका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। यस्तै देशका हिमाली भूभागका केही ठाउँमा मध्यम वर्षा तथा पहाड़ी भूभागका धेरै ठाउँमा मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका तराई भूभागका केही ठाउँ तथा मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै ठाउँमा पनि मध्यम वर्षा हुन सक्ने अनुमान छ। बागमतीका मुख्यमन्त्री किरण थापा मगरले यही भदौ 8 गते विश्वासको मत लिनुहुने भएको छ। नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीको समर्थनमा मुख्यमन्त्री बन्नुभएका थापाले भदौ 8 गते विश्वासको मत लिन लाग्नु भएको हो। थापाले यसअघि भदौ 7 गते प्रदेशसभाबाट विश्वासको मत लिने तयारी थियो। भदौ 8 गते दिउँसो 1 बजेका लागि बोलाइएको प्रदेशसभा बैठकमा मुख्यमन्त्री थापाले विश्वासको मत लिने कार्यसूची रहेको प्रदेशसभा सचिवालय हेटौडाले जनाएको छ। भदौ 3 गते मुख्यमन्त्रीमा दावी पेश गरेका थापा भदौ 4 गते मुख्यमन्त्री नियुक्त हुनु भएको थियो। 104 सदस्यीय बागमती प्रदेशसभामा सरकार सञ्चालन तथा बहुमत सिद्ध गर्न 53 जना सांसदको समर्थन आवश्यकता पर्छ। बिहिबार मुख्यमन्त्रीको शपथ ग्रहण गरेका थापाले 6 जना मन्त्री नियुक्त गर्न भएको थियो। प्रदेशसभाबाट विश्वासको मत लिएपछि मन्त्री परिषदलाई पूर्णता दिने उहाँको तयारी छ। बागमती सरकार बनाउन पार्टी संसदीय दल नेता उद्धव थापाले समर्थन गरेपछि राप्रपामा भने विवाद छ। राप्रपाले दलका नेता र पार्टी साधारण सदस्यबाट उद्धव थापालाई हटाउन सिफारिश गर्ने केन्द्रीय कार्य सम्पादन समितिबाट निर्णय गरेको थियो। बाराको जितपुर सिमरा एकी 3 वर्षीय बालिका गरिमा चौधरीको हत्या र त्यसपछिको घटनाबारे छलफल गर्दै सरकारले पीड़ित परिवारसँग सहमति गरेको छ।
4: गृह मन्त्रालयमा गएको मध्यरातसम्म छलफल गरेपछि सरकार र पीड़ित परिवार बीच 3 बुँदे सहमति भएको हो। सहमति अनुसार जघन्य आपराधिक घटनामा नागरिकको अपेक्षा अनुसार विद्यमान कानूनमा रहेको कसुर र सजायको व्यवस्था पुनरावलोकन गरी कानून तर्जुमाका लागि सुझाव सहितको प्रतिवेदन 7 दिनभित्र पेश गर्ने निर्णय भएको छ। यसका लागि कानून न्याय तथा संसदीय मामिला मन्त्रालयबाट 7 सदस्यीय गरिमा न्याय संकल्प समिति गठन गरिनेछ। त्यस्तै पीड़ित परिवारको अपेक्षा अनुसार बालिका चौधरीको शालिक निर्माण गर्न पूर्वाधार विकास मन्त्रालयले स्थानीय तहसँग समेत समन्वय गरी पहल गर्ने सहमति भएको छ। पीड़ित बालिकाका अभिभावकले आफ्नो रीतिरिवाज तथा संस्कार अनुसार अन्त्येष्टि कार्य गर्ने विषयमा पनि सहमति भएको छ।
3: मधेस प्रदेश सरकारले प्रदेश नीति तथा योजना आयोगको 55% दरबन्दी कटौती गरेको छ।
4: नीति तथा योजना आयोगको संगठन तथा व्यवस्थापन सर्वेक्षण स्वीकृत गर्दै 55% दरबन्दी कटौती गरिएको अर्थमन्त्री युवराज भट्टराईले जानकारी दिनुभएको हो। दरबन्दी कटौतीसँगै प्रशासनिक खर्चमा मितव्ययिता र उपलब्ध जनशक्तिको अधिकतम उपयोग हुने अपेक्षा गरिएको उहाँले बताउनुभयो। प्रदेश सरकारका विभिन्न मन्त्रालय तथा निकायमा कार्यरत सचिवहरूको खटन पठन तथा पदस्थापन गर्ने निर्णय समेत मन्त्री परिषद बैठकले गरेको छ। बैठकले प्रदेश सरकार अन्तर्गत पूर्वाधार सम्बन्धी मन्त्रालय तथा निकायमा कार्यरत इन्जिनियरिङ जनशक्तिको वृत्ति विकास तथा कार्यशैली सम्बन्धी अध्ययन गर्न 3 सदस्यीय कार्यदल गठन गर्ने निर्णय पनि गरेको छ। यस्तै कार्यदलले प्राविधिक जनशक्तिको वृत्ति विकास, पदस्थापन, सरुवा, कानूनी सुधार लगायत विषयमा अध्ययन गरी 15 दिनभित्र मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा प्रतिवेदन पेश गर्नेछ।
3: अस्ट्रेलियामा जारी टप N20 क्रिकेट सिरिजमा नेपाल ए पुरूष टोलीले लगातार 2 पराजय बेहोरेको छ। नेपाल बंगलादेश हाई पर्फमेन्स 11 9 विकेटले पराजित भएको हो। नेपाल एले दिएको 100 रनको लक्ष्य बंगलादेशले 10 ओभर 2 बलमा 1 विकेटको क्षतिमा भेटायो। त्यसअघि टस हारेर ब्याटिङको मौका पाएको नेपाल एले निर्धारित 20 ओभरमा 9 विकेट गुमाएर 99 रन बनायो। जारी प्रतियोगितामा नेपाल एले तेस्रो खेलमा भोलि सोमबार होबार्ट हुरिकेन्स एकाडेमी विरूद्ध खेल्ने तालिका छ। नेपालले पहिलो खेलमा आयोजक टोली नर्दन टेरिटोरी स्ट्राइक विरूद्ध 8 विकेटले पराजय बेहोरेको थियो।
2: यो BFBS गोर्खा रेडियो हो।

0: सन्य समुदायमा
1: रिलायन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्लाइ बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: काठमाडौँ महानगरपालिकाले विभिन्न 92 निजी विद्यालयको अनुमति वा स्वीकृति रद्दबारे 35 दिने सूचना जारी गरेको छ। महानगरको शिक्षा विभागले प्रक्रिया पूरा नगरेका संस्थागत विद्यालयलाई 15 दिनभित्र आवश्यक कागजात सहित विवरण पेश गर्न सूचना जारी गरेको हो। विभागका प्रमुख नमराज ठकालले चित्तबुद्ध जवाफ नआए विद्यालयको अनुमति वा स्वीकृति रद्द गर्ने प्रक्रिया अघि बढ़ने उल्लेख गर्नुभएको छ। महानगरपालिकाले संस्थागत विद्यालयको संचालन कक्षा तथा विषय थप नाम स्थान स्वामित्व परिवर्तन लगायतका विषयमा कानून र निर्धारित मापदण्ड अनुसार प्रक्रिया अघि बढ़ाउँदै आएको छ। गैराती देशका विभिन्न ठाउँमा पानी परेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो 6 घण्टामा धनुषामा सबैभन्दा धेरै 54.8 मिलिमिटर वर्षा मापन भएको छ। काठमाडौँ उपत्यका सहित विभिन्न ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको हो। महाशाखाका अनुसार आज कोशी बागमती गण्डकी कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भूभागका 1-2 ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। यस्तै देशका हिमाली भूभाग का केही ठाउँमा मध्यम वर्षा तथा पहाड़ी भूभागका धेरै ठाउँमा मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी बागमती र गण्डकी प्रदेशका तराई भूभागका केही ठाउँ तथा मधेश लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै ठाउँमा पनि मध्यम वर्षा हुन सक्ने अनुमान छ। बाराको जितपुर सिमरा 1-3 वर्षीय बालिका गरिमा चौधरीको हत्या र त्यसपछिको घटनाबारे छलफल गर्दै सरकारले पीड़ित परिवारसँग सहमति गरेको छ।
4: गृह मन्त्रालयमा गएको मध्यरातसम्म छलफल गरेपछि सरकार र पीड़ित परिवार बीच 3 बुँदे सहमति भएको हो। सहमति अनुसार जघन्य आपराधिक घटनामा नागरिकको अपेक्षा अनुसार विद्यमान कानूनमा रहेको कसुर र सजायको व्यवस्था पुनरावलोकन गरी कानून तर्जुमाका लागि सुझाव सहितको प्रतिवेदन 7 दिनभित्र पेश गर्ने निर्णय भएको छ। यसका लागि कानून न्याय तथा संसदीय मामिला मन्त्रालयबाट 7 सदस्यीय गरिमा न्याय संकल्प समिति गठन गरिनेछ। त्यस्तै पीड़ित परिवारको अपेक्षा अनुसार बालिका चौधरीको शालिक निर्माण गर्न पूर्वाधार विकास मन्त्रालयले स्थानीय तहसँग समेत समन्वय गरी पहल गर्ने सहमति भएको छ। पीड़ित बालिकाका अभिभावकले आफ्नो रीतिरिवाज तथा संस्कार अनुसार अन्त्येष्टि कार्य गर्ने विषयमा पनि सहमति भएको छ।
3: सरकार र दुर्गा प्रसाई नेतृत्वका महाअभियान बीच 14 बुँदे सहमति भएको छ। महाअभियानले सहमतिसँगै धरना तथा आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता लिएको छ।
5: राष्ट्र राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउ महाअभियानले सहमति गरेसँगै धरना तथा आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता लिएको छ। मन्त्री परिषद कार्यालयका सहसचिव लीलाधर सुवेदी र महाअभियानका वार्ता संयोजक विष्णु बोहरा छेत्रीले सहमति पत्रमा हस्ताक्षर गर्नुभएको छ। सहमति पत्रमा कालो सूचीमा परेका ऋणीहरूको ब्याङ्क खाता ब्याङ्क तथा वित्तीय संस्थाले रोक लगाउन नपाउने कर्जा विनाह सम्बन्धी तथ्याङ्क संकलन र विश्लेषण गरी उपयुक्त विकल्प दिने उल्लेख छ। परिस्थितिजन्य कारणले कर्जाको साभा तथा ब्याज नियमित गर्न नसकेका ब्याङ्क तथा वित्तीय संस्थाका ऋणीको हकमा कर्जा पुनर्तालिकीकरण गर्ने लघुवित्त संस्थाले ऋण दिँदा धितो स्वरूप अग्रिम चेक नलिने खाली कागजमा तमसुक नगराउने विषयमा पनि सहमति भएको छ। ऋण असुलीका लागि यात्रा नदिने घरबाट जिन्सी सामान उठाएर लैजाने जस्ता गरिएका रहने कार्य नगर्न पनि सहमति भएको छ।
3: जिम्बाब्वेका अलराउण्डर सिकन्दर राजाले एनपीएलको तेस्रो सिजनमा चितवन राइनोजबाट खेल्ने हुनु भएको छ। चितवन राइनोजले आउँदो सिजनका लागि राजालाई विदेशी खेलाड़ीका रूपमा अनुबन्ध गरेको जनाएको छ। अन्तर्राष्ट्रिय क्रिकेटसँगै विश्वका विभिन्न फ्रेन्चाइज टी20 प्रतियोगितामा अनुभव हासिल गरेका राजाको आगमनले टोली थप बलियो हुने अपेक्षा छ। ब्याटिङ र बलिङ दुवैमा प्रभाव पार्न सक्ने सिकन्दर राजा जिम्बाब्वे क्रिकेटका महत्वपूर्ण खेलाड़ी मध्ये एक हुन्। उहाँले जिम्बाब्वेको राष्ट्रिय टोलीबाट एक दिवसीय टी20 अन्तर्राष्ट्रिय तथा अन्य अन्तर्राष्ट्रिय प्रतियोगितामा लामो समयदेखि प्रतिनिधित्व गर्दै आउनु भएको छ। प्रतियोगितामा चितवन राइनोज सहित 8 टोलीले प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगिता आउँदो कार्तिक 9 मक्सिर 5 गतेसम्म चल्नेछ। सुनसरी बर्जु छ को बर्जु ताल कोशी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य बनेको छ। 152 बिघा क्षेत्रफलमा फैलिएको तालमा 60 बिघा क्षेत्र मुख्य ताल, 30 बिघा पूर्वी ताल र 32 बिघा निर्माणाधीन पश्चिमी तालले ओगटेको छ। आउने पर्यटकले विभिन्न किसिमका चराहरूको अवलोकन गर्न पाउनुका साथै बोटिङ समेत गर्न पाउने सुविधा पाएपछि सन्तुष्टि व्यक्त गर्दछन्। अहिलेसम्मका खबर यति नै। नमस्कार।
1: यो बीएफबीएस गोर्खा रेडियो हो।
2: ए नकली नकली हसीली रसीली नकली हसली।

0: रेडियो रेडियो यो BFBS गोरखा रेडियो हो
1: सैन्य समुदायमा
0: लाइन भरी
1: ऑन एयर
0: एपमा
1: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले BFBS
0: यो BFBS गोरखा रेडियो हो
1: गोरखा रेडियो हो
3: दास व्यापार तथा यसको उन्मूलनको स्मरणमा आज अन्तर्राष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरी विश्वभर मनाइँदैछ। संयुक्त राष्ट्र संघीय शैक्षिक वैज्ञानिक तथा सांस्कृतिक संगठन युनेस्कोका अनुसार हरेक वर्ष अगस्त 23 तारीकमा यो दिवस मनाइन्छ। दास व्यापारको इतिहास, त्यसबाट मानव समुदायले भोग्नु परेको पीड़ा तथा दासत्व उन्मूलनका लागि भएका संघर्षको स्मरण गर्दै दास व्यापार विरूद्ध जनचेतना अभिवृद्धि गर्नु दिवसको मुख्य उद्देश्य हो। सन् 1791 अहिलेको हाइटीको सेन्ट डोमिङमा अगस्त 22 23 रातमा शुरू भएको विद्रोहले दासत्व तथा अन्तर्राष्ट्रिय दास व्यापार उन्मूलनको अभियानमा महत्वपूर्ण भूमिका खेलेको थियो। युनेस्कोका अनुसार यो दिवस पहिलो पटक सन् 1998 हाइटीमा तथा सन् 1999 सेलेगनको गोरे द्वीपमा मनाइएको थियो। त्यसपछि यो दिवस दास व्यापार तथा दासत्वको इतिहासबारे स्मरण, अध्ययन र जनचेतना अभिवृद्धि गर्ने अन्तर्राष्ट्रिय अवसरका रूपमा विकसित भएको छ। दिवसले दास व्यापार तथा दासत्वका कारण उत्पन्न ऐतिहासिक अन्याय र त्यसको दीर्घकालीन प्रभावबारे नयाँ पुस्तालाई जानकारी गराउँदै मानव अधिकार, स्वतन्त्रता, समानता र मानव मर्यादाको सम्मानका लागि प्रतिबद्ध हुन आह्वान गर्छ। युनेस्कोले दास व्यापार तथा दासत्वको इतिहासलाई स्मरण गर्नु विगत प्रतिको सम्मान मात्र नभई विभेद, जातीय पूर्वाग्रह तथा अमानवीय व्यवहारका सबै स्वरूप विरूद्ध वर्तमान र भविष्यमा सचेत रहन समेत आवश्यक रहेकोमा जोड़ दिँदै आएको छ। अनुसन्धान, पुस्तक लेखन, अनुवाद तथा दस्तावेजीकरणका लागि 4 अनुसन्धानकर्तालाई प्रदीप गिरी स्मृति फेलोसिप प्रदान गरिने भएको छ।
4: स्वर्गीय प्रदीप गिरीको 4 स्मृति दिवसका अवसरमा कंग्रेस केन्द्र एघारले सानेपामा सभापति गगन कुमार थापाले अध्ययनका 4 प्रमुख क्षेत्रमा 4 सो फेलोसिप प्रदान गर्ने घोषणा गर्नुभएको छ। सभापति थापाले प्रदीप गिरीलाई सम्झनु भनेको स्वर्गीय गिरीले जीवनभर रच्नु भएको अध्ययन, प्रश्न, विचार र सामाजिक न्यायको बाटोलाई निरन्तरता दिनु पनि हो भन्दै फेलोसिप शुरू गरिएको जानकारी गराउनु भएको छ। उपसभापति विश्वप्रकाश शर्माले प्रदीप गिरी विचारको विश्वविद्यालय हुनुहुन्थ्यो भन्नुभएको छ। स्वर्गीय गिरीका भाइ शेखर गिरीले आफ्नो दाजु प्रदीप गिरी सीमित परिवारभित्र अटाउने मानिस नभएको जिकिर गर्दै उहाँ सादगी र शाकाहारी जीवनशैलीका परिवारवाद र वंशवादको विरोधी हुनुहुन्थ्यो भन्नुभएको छ।
3: जाजरकोटको नलगाड नगरपालिका 10 र 11 सीमा क्षेत्र ताक्सु गाडमा बाढ़ीले बगाएको भेरी करिडोर अन्तर्गतको सड़क 9 सञ्चालनमा आएको छ। बाढ़ीले सड़कसँगै पुल तथा 4 घर बगाएपछि अवरूद्ध जाजरको डोल्पा सड़क खण्ड सञ्चालनमा आएको हो। ताक्सु गाडमा आएको बाढ़ीले सड़क, पुल तथा घर बगाएको थियो। बाढ़ीले सड़क संरचनामा क्षति पुर्याउनुका साथै पुल समेत बगाएपछि जाजरकोटबाट डोल्पातर्फ जाने यातायात सेवा पूर्ण रूपमा प्रभावित भएको थियो। सड़क अवरूद्ध भएपछि स्थानीय बासिन्दा, यात्रु तथा दैनिक उपभोग्य सामग्री बोकेका सवारी साधन बीच बाटोमै रोकिएका थिए। मलेसियाले नेपालसहित 10 श्रमिक लैजाने गरी म्यान पावर कम्पनीलाई सूचीकृत गरेको छ। यो निर्णयपछि विदेशी श्रमिक केन्द्रीकृत व्यवस्थापन प्रणालीमा सूचीकृत म्यान पावर कम्पनीबाट मात्रै रोजगारदाताले मलेसिया श्रमिक पठाउन पाउने भएका छन्। मलेसियाको मानव संसाधन मन्त्रालयले विदेशी श्रमिक भर्ना सम्बन्धी नयाँ प्रक्रियालाई हिजोदेखि पूर्ण रूपमा कार्यान्वयनमा ल्याएको जनाएको छ। रोजगारदाताले FWCMS सूचीकृत भएका बाहेक अन्य म्यान पावर कम्पनी मार्फत श्रमिक भर्ना गर्न नपाइने मलेसियाको मानव संसाधन मन्त्रालयले जनाएको छ, जसमा नेपालका 25 कम्पनी सूचीकृत भएका छन्। मलेसियाले सूचीकृत गरेका म्यान पावर कम्पनीको विषयमा नेपाल सरकारसँग सहमति लिएको छैन। युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले मलेसियाका कार्यवाहक राजदूत मोहम्मद फिरदोस आजाम संघको भेटमा श्रमिक भर्नासँग सम्बन्धित विषयलाई द्विपक्षीय संवादबाट टुंग्याउनुपर्ने बताउनु भएको छ। नेपाल वैदेशिक रोजगार व्यवसाय संघको हिजो बसेको आकस्मिक बैठकले मलेसियाले सूचीकृत गरेका 25 संस्थालाई निलम्बन गर्ने निर्णय समेत गरेको छ। नेपालको प्रचलित ऐन नियम र कानून बमोजिम वैधानिक रूपमा व्यवसाय गरिरहेका व्यवसायको प्रतिस्पर्धा गर्ने अधिकारलाई कुण्ठित गरेको संघको छहर छ। जिम्बाब्वेका अलराउन्डर सिकन्दर राजाले एनपीएलको तेस्रो सिजनमा चितोन राइनोजबाट खेल्ने हुनुभएको छ। चितोन राइनोजले आउँदो सिजनका लागि राजालाई विदेशी खेलाड़ीका रूपमा अनुबन्ध गरेको जनाएको छ। अन्तर्राष्ट्रिय क्रिकेटसँगै विश्वका विभिन्न फ्रेन्चाइज टी20 प्रतियोगितामा अनुभव हासिल गरेका राजाको आगमनले टोली थप बलियो हुने उसको अपेक्षा छ। ब्याटिङ र बलिङ दुवैमा प्रभाव पार्न सक्ने सिकन्दर राजा जिम्बाब्वे क्रिकेटका महत्वपूर्ण खेलाड़ी मध्ये एक हुन्। अहिले समाचार खबरै हुन्।
2: यो PFBS गोर्खा रेडियो हो।

0: સૈન્ય સમુદાયમાં
1: રિલાયન્સ ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બંધ હોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોરખા રેડિયો
0: ગોરખા રેડિયો
3: मध्यप्रदेश सरकारले प्रदेश नीति तथा योजना आयोगको 55% दरबन्दी कटौती गरेको छ।
4: नीति तथा योजना आयोगको संगठन तथा व्यवस्थापन सर्वेक्षण स्वीकृत गर्दै 55% दरबन्दी कटौती गरिएको अर्थमन्त्री युवराज भट्टराईले जानकारी दिनुभएको हो। दरबन्दी कटौतीसँगै प्रशासनिक खर्चमा मितव्ययिता र उपलब्ध जनशक्तिको अधिकतम उपयोग हुने अपेक्षा गरिएको उहाँले बताउनुभयो। प्रदेश सरकारका विभिन्न मन्त्रालय तथा निकायमा कार्यरत सचिवहरूको खटन पठन तथा पदस्थापन गर्ने निर्णय समेत मन्त्री परिषद बैठकले गरेको छ। बैठकले प्रदेश सरकार अन्तर्गत पूर्वाधार सम्बन्धी मन्त्रालय तथा निकायमा कार्यरत इन्जिनियरिङ जनशक्तिको वृत्ति विकास तथा कार्यशैली सम्बन्धी अध्ययन गर्न 3 सदस्यीय कार्यदल गठन गर्ने निर्णय पनि गरेको छ। यस्तै कार्यदलले प्राविधिक जनशक्तिको वृद्धि विकास पदस्थापन सरुवा कानूनी सुधार लगायत विषयमा अध्ययन गरी 15 दिनभित्र मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा प्रतिवेदन पेश गर्नेछ।
3: बाराको सिमरामा 3 वर्षीय बालिकाको बलात्कारपछि हत्या भएको घटनाको विरोधमा 4 दिनदेखि अवरूद्ध पूर्व पश्चिम महेन्द्र राजमार्ग र बेरगंज पथलैया त्रिभुवन राजमार्गको सिमरा खण्ड खुलेको छ। पीड़ित परिवार र सरकारबीच शनिबार राति सहमति भएपछि आन्दोलनरत स्थानीयले सड़कमा गाड़ेको टेन्ट हटाएका हुन्। इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक दया कृष्ण भट्टका अनुसार शनिबार मध्यरातीदेखि सड़कमा यातायात सञ्चालन भएको हो। गृह मन्त्रालय गृहमन्त्री सुदन गुरूङ सहित सम्बन्धित मन्त्री र सरकारी प्रतिनिधिबीच हिजो राति अबेरसम्म भएको छलफलपछि सरकार र पीड़ित परिवारबीच 3 बुधे सहमति भएको हो। सहमति अनुसार जघन्य अपराधी घटनामा विद्यमान कानूनमा रहेको कसुर र सजायको व्यवस्था पुनरावलोकन गरी आवश्यक कानून तर्जुमाका लागि सुझाव सहितको प्रतिवेदन 7 दिनभित्र पेश गर्ने निर्णय भएको छ। त्यसका लागि कानून न्याय तथा संसदीय मामिला मन्त्रालयबाट 7 सदस्यीय गरिमा न्याय संकल्प समिति गठन गरिएको छ। त्यस्तै हत्या गरिएकी बालिकाको स्मृतिमा शालिग निर्माणका लागि पूर्वाधार विकास मन्त्रालयले स्थानीय तहसँग समन्वय गरी पहल गर्ने सहमति भएको छ। पीड़ित परिवारको माग अनुसार गरिमाको अन्त्येष्टि पनि परिवारको रीतिरिवाज संस्कार र परम्परा अनुसार गर्ने सहमति भएको छ। नेपाल र भारतका 4 जिल्लाका सुरक्षा अधिकारीले सीमा सुरक्षालाई अझ प्रभावकारी बनाउन संयुक्त गस्तीको क्षेत्र विस्तार गर्नुका साथै सीमा अपराध सम्बन्धी सूचना नियमित रूपमा आदान प्रदान गर्न सहमति जनाएका छन्। महोत्तरीको सदरमुकाम जलेश्वरमा हिजो बसेको नेपाल भारत सुरक्षा अधिकारीको समन्वयात्मक बैठकमा हात हतियार तथा लागु औषध ओसार पसार मानव तस्करी लगायत सीमा अपराध नियन्त्रण एवं रोकथाम सीमा स्तम्भको सुरक्षा तथा मरमत सम्भारबारे छलफल भएको महोत्तरीका सहायक प्रमुख जिल्ला अधिकारी संजय कुमार पोखरेलले जानकारी दिनुभयो। दुवै देशका सुरक्षाकर्मीले गर्दै आएको संयुक्त गस्तीलाई विस्तारका साथै सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि नियन्त्रणका लागि घटना सम्बन्धी सूचना एकअर्कासँग साझा गर्ने विषयमा सहमति भएको उहाँले जानकारी दिनुभयो। बैठक पारस्परिक समन्वय र सहकार्यमा केन्द्रित रहेको उहाँको भनाइ छ। बैठकमा महोत्तरी सर्लाही र रौतहटका प्रमुख जिल्ला अधिकारी र भारतको सीतामढीका मजिस्ट्रेट र प्रहरी उपरीक्षक सहित सुरक्षा अधिकारीको सहभागिता थियो। उत्पादन घट्दै जाँदा अण्डाको मूल्य बढेर हालसम्मकै उच्च भएको छ। नेपाल लेयर्स कुखुरा पालक संघका अनुसार बर्ड फ्लू गर्मी र उत्पादन लागत वृद्धिका कारण देशभर करिब 13 लाख लेयर्स कुखुरा नष्ट भएपछि अण्डाको मूल्य आकाशिएको हो। संघका सचिव मदन पोखरेलका अनुसार गत साउन 6 गतेको तुलनामा 1 महिनामै अण्डाको भाव प्रति क्रेट 75 रूपियाँसम्मले बढेको छ। हाल XL अण्डाको मूल्य प्रति क्रेट 590 रूपियाँ, ठूलो अण्डाको 575 रूपियाँ, मिडियम अण्डाको 520 रूपियाँ र सानो अण्डाको मूल्य 448 रूपियाँ पुगेको छ। यसअघि अण्डाको भाव प्रति क्रेट 570 रूपियाँ भन्दा माथि गएको थिएन। पहिले दैनिक 28,000 कार्टुन अण्डा उत्पादन हुने गरेकोमा अहिले घटेर 22,000 कार्टुनमा सीमित भएको छ। चल्लाको अभाव, ह्याचरी उद्योगहरू बन्द हुनु र बर्ड फ्लूका कारण किसानहरूले नयाँ चल्ला राख्न नसक्दा उत्पादन प्रभावित बनेको हो। नेपाल ह्याचरी उद्योग संघका महासचिव नमराज पौडेलका अनुसार 2 वर्षअघि 354 सञ्चालनमा रहेका ह्याचरी उद्योग हाल घटेर 110 झरेका छन्। मलेसियाले नेपालसहित 10 देशका श्रमिक लैजाने गरी म्यान पावर कम्पनीलाई सूचीकृत गरेको छ। यो निर्णयपछि विदेशी श्रमिक केन्द्रीकृत व्यवस्थापन प्रणालीमा सूचीकृत म्यान पावर कम्पनीबाट मात्रै रोजगारदाताले मलेसियामा श्रमिक पठाउन पाउने भएका छन्। मलेसियाको मानव संसाधन मन्त्रालयले विदेशी श्रमिक भर्ना सम्बन्धी नयाँ प्रक्रियालाई हिजोदेखि पूर्ण रूपमा कार्यान्वयनमा ल्याएको जनाएको छ।
1: यो BFBS कुल का रेडियो हो।

0: BFBS ゴルカラジオ。
1: Yeah.

0: सैन्य समुदायमा
1: बेलायतभरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: प्रधानमन्त्री बालेन्द्र शाह आज बिहान मुस्ताङबाट काठमाडौँ फर्किनु भएको छ। हिजो मुक्तिनाथ मन्दिरको दर्शन गर्न पुग्नुभएका प्रधानमन्त्री शाह एक रात मुस्ताङमा बसेर फर्किनु भएको हो। परिवारसहित मुक्तिनाथ मन्दिर दर्शनका लागि पुग्नुभएका प्रधानमन्त्री शाहले हिजो साँझ मन्दिरमा पूजा अर्चना गर्नुभएको थियो। पूजा सकिएपछि उहाँ काली गण्डकी करिडोर अन्तर्गतको बेनी जोमसुम सड़क खण्ड हुँदै फर्किनु भएको हो। प्रधानमन्त्री शाहको मुस्ताङ भ्रमण पारिवारिक भ्रमण भएको र यो अवधिमा कुनै औपचारिक कार्यक्रम नभएको सचिवालयले जनाएको छ। रूकुम पश्चिममा गाड़ीको ठोक्करबाट आमा छोरीको मृत्यु भएको छ। आज बिहान सानो भेरी गाउँपालिका 8 एकान्त कुना नजिक सिमली बजारतर्फबाट आउँदै गरेको विद्युतीय गाड़ीले ठक्कर दिँदा आमा छोरीको मृत्यु भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमका प्रहरी प्रमुख नायब उपरीक्षक वेद बहादुर पौडेलका अनुसार गुल्मीको रूरू क्षेत्र गाउँपालिका 4 बलेक्ट सार्की 26 वर्षीय सुस्तिका पौडेल र 2 वर्षीय छोरी सान्दीका गेवालीको मृत्यु भएको हो। छोरीलाई शौचालय लैजान गाड़ीबाट ओर्लिएका बेला गाड़ीले ठक्कर दिएको प्रहरीले जनाएको छ। ठक्कर दिने गाड़ी र चालक सानोभेरी गाउँपालिका 3 चौकेका अमर विकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। तारकेश्वर नगरपालिका 6 जरङ्गुको अष्टमान टोलमा घर निर्माणका क्रममा गरिएको जमीन कटानपछि पहिरो जाँदा करिब 50 घर प्रभावित भएका छन्। स्थानीयका अनुसार पहिरोका कारण 4-5 घर प्रत्यक्ष रूपमा उच्च जोखिममा परेका छन् भने टोलको आवत जावतमा समेत समस्या भएको छ। घर निर्माणका लागि डोजर प्रयोग गरी जमीन खनेपछि सो क्षेत्रमा पहिरोको समस्या देखिएको हो। स्थानीयले निर्माणाधीन घरका कारण सड़कमा माटो तथा बालुवा थुप्रिँदा हिडुल गर्न समेत कठिन भएको बताएका छन्। पहिरोका कारण टोलका करिब 50 घर प्रभावित भए पनि जोखिममा रहेका 4-5 घरमा प्रत्यक्ष असर परेको छ। नेपाल र भारतका 4 जिल्लाका सुरक्षा अधिकारीले सीमा सुरक्षालाई अझ प्रभावकारी बनाउन संयुक्त गस्तीको क्षेत्र विस्तार गर्नुका साथै सीमा अपराध सम्बन्धी सूचना नियमित रूपमा आदान प्रदान गर्न सहमति जनाएका छन्। महोत्तरीको सदरमुकाम जलेश्वरमा हिजो बसेको नेपाल भारत सुरक्षा अधिकारीको समन्वयात्मक बैठकमा हात हतियार तथा लागु औषध ओसार पसार मानव तस्करी लगायत सीमा अपराध नियन्त्रण एवं रोकथाम सीमा स्तम्भको सुरक्षा तथा मर्मत सम्भारबारे छलफल भएको महोत्तरीका सहायक प्रमुख जिल्लाधिकारी संजय कुमार पोखरेलले जानकारी दिनुभयो। दुवै देशका सुरक्षाकर्मीले गर्दै आएको संयुक्त गस्तीलाई विस्तारका साथै सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि नियन्त्रणका लागि घटना सम्बन्धी सूचना एकअर्कासँग साझा गर्ने विषयमा सहमति भएको उहाँले जानकारी दिनुभयो। बैठक पारस्परिक समन्वय र सहकार्यमा केन्द्रित रहेको उहाँको भनाइ छ। बैठकमा महोत्तरी सर्लाही र रौतहटका प्रमुख जिल्ला अधिकारी र भारतको सीतामढीका मजिस्ट्रेट र प्रहरी उपरीक्षक सहित सुरक्षा अधिकारीको सहभागिता थियो। लगातारको वर्षापछिको बाढ़ी र पहिरोका कारण मुलुकका विभिन्न स्थानमा सड़क अवरूद्ध हुनुका साथै केही सड़क खण्डमा राति सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। प्रहरीका अनुसार काभ्रे सिन्धुपाल्चोक रसुवा रूकुम पश्चिम लमजुङ इलाम नुवाकोट रोल्पा पाल्पा र मकवानपुरका विभिन्न सड़क प्रभावित भएका छन्। विभी राजमार्गको खुरकोट नेपाल थोक कटुञ्जे बेसी खण्ड साँझ 6 बजेदेखि बिहान 4 बजेसम्म सम्पूर्ण सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। कान्ति लोकपथमा पनि साँझ 5 बजेदेखि बिहान 5 बजेसम्म सम्पूर्ण सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। नुवाकोटको टोखा छहरी सड़क खण्डमा अत्यावश्यक सेवा बाहेक अन्य सार्वजनिक तथा निजी सवारी साधन राति 10 बजेदेखि बिहान 5 बजेसम्म बन्द गरिएको छ। उता इलाम 9 राजदुवालीमा हिलो जमेर मेची राजमार्ग पूर्ण रूपमा अवरूद्ध भएको छ। उता अरनीको राजमार्ग सिन्धुपाल्चोको बोटेकुसी गाउँपालिका 2 कोदारीमा पहिरो र सोही गाउँपालिका 2 लिपिङमा सड़क भाँसिएपछि राजमार्ग पूर्ण रूपमा अवरूद्ध भएको छ। रसुवाको त्रिशुली मैलुङ स्याफ्रुबेसी सड़क खण्ड त्रिशुली नदीले कटान गरेपछि पूर्ण रूपमा अवरूद्ध छ। साथै गोसाईकुण्ड 2 स्याउ पार्किङमा पहिरो खसेपछि पासाङ लामो सड़क पूर्ण रूपमा अवरूद्ध भएको छ। रूकुम पश्चिमको 8 बिस्कोट 6 रिजीघाट खोलामा भेरी करिडोरको जाजरकोट डोल्पा सड़क पहिरोका कारण पूर्ण रूपमा अवरूद्ध भएको छ। रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनी आक्रमणबाट क्षति पुगेको बताउनु भएको छ। युक्रेनले रूसको सबैभन्दा ठूलो तेल प्रशोधन केन्द्रमा प्रहार गरेको छ र उसका ड्रोन आक्रमणमा पनि कम्तीमा 10 जनाको मृत्यु भएको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: ललितपुर पुल्चोकको मानव अधिकार आयोगको कार्यालय बाहिर धरनामा बसेका लघुवित्त ऋणीहरू र सरकारबीच सहमति भएको छ। सहमतिपछि पीड़ितहरू आन्दोलन बिसाएर आआफ्नो घर फर्किएका छन्। नेपाल सरकार र ऋणीहरूका प्रतिनिधिबीच हिजो भएको वार्तामा 14 बुँदे सहमति भएसँगै धरना कार्यक्रम स्थगित गरेर उनीहरू घर फर्किएका हुन्। सहमतिपछि आज बिहान सरकारले व्यवस्था गरेको साझा यातायात को बस चढ़ेर उनीहरू गन्तव्यतर्फ लागेका हुन्। विभिन्न सरकारी निकायका अधिकारीहरूको उपस्थितिमा 332 जना ऋणीहरूलाई 8 बस मार्फत विदाई गरिएको छ। झापा, मोरङ, सर्लाही, महोत्तरी, सिन्धुली, बारा, पर्सा र नवलपरासी लगायतका जिल्लाका ऋणीहरूलाई आफ्नो क्षेत्रतर्फ पठाइएको हो। रूकुम पश्चिममा गाड़ीको ठक्करबाट आमा छोरीको मृत्यु भएको छ। आज बिहान सानोभेरी गाउँपालिका 8 एकान्त कुना नजिक सिमली बजारतर्फबाट आउँदै गरेको विद्युतीय गाड़ीले ठक्कर दिँदा आमा छोरीको मृत्यु भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमका प्रहरी नायब उपरेक्षक वेद बहादुर पौडेलका अनुसार गुल्मीको रूरू क्षेत्र गाउँपालिका 4 बलेक्चा सार्की 26 वर्षीय स्वस्तिका पौडेल र 2 वर्षीय छोरी सान्दीका घेवालीको मृत्यु भएको हो। छोरीलाई शौचालय लैजान गाड़ीबाट ओर्लिएका बेला गाड़ीले ठक्कर दिएको प्रहरीले जनाएको छ। ठक्कर दिने गाड़ी र चालक सानोभेरी गाउँपालिका 3 चौखेका अमर विकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। बाराको कलैया उपमहानगरपालिका 1 कट्टी पर्साबाट हराएकी 2 वर्षीय बालिका 12 घण्टापछि सकुशल भेटिनु भएको छ। स्थानीय मुकेश मण्डलकी छोरी बिन्दी मण्डल हिजो साँझ 5 बजेतिर आफ्नै घरबाट बेपत्ता हुनुभएको थियो। घर अगाडि खेलिरहेकी बालिका अचानक बेपत्ता भएपछि बालिकाका हजुरबुबाले प्रहरीमा खबर गरेका थिए। बालिकालाई स्थानीयवासीले आज बिहान 5 बजेतिर कलैया उपमहानगरपालिका 26 फेला पारेका हुन्। सिसभा महेशपुरमा सड़क किनारामा बालिकालाई रोइरहेको अवस्थामा देखेपछि स्थानीय महिलाले प्रहरीलाई जानकारी गराउनु भएको थियो। आफ्नो घरभन्दा करिब 1 किलोमिटर उत्तरतर्फ बालिका सकुशल फेला परेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डीएसपी मीन बहादुर घलेले जानकारी दिनुभएको छ। प्रहरीका अनुसार प्रहरी परिवार र स्थानीयवासीले रातभरि बालिकाको खोजी गरेका थिए। प्रहरीले उद्धार गरी ती बालिकाको स्वास्थ्य परीक्षण गर्न प्रादेशिक अस्पताल कलैयामा पठाएको थियो। बालिकाको स्वास्थ्य अवस्था सामान्य रहेकाले सुरक्षित रूपमा परिवारको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ। यो वर्ष हालसम्म मुलुकभर जम्मा 98% रोपाई सकिएको छ। गत वर्षको सोही अवधिको तुलनामा यो वर्ष रोपाई दरमा झन्डै 2% वृद्धि भएको छ। गत वर्ष यसै समयमा 96% मात्र रोपाई भएको थियो। विभागको तथ्याङ्क अनुसार देशभर हालसम्म 13,41,764 हेक्टरमा धान रोपाई सकिएको छ। सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी 99% रोपाई भएको छ। सुदूरमा 1,54,950 हेक्टर क्षेत्रफलमै रोपाई सम्पन्न भई 7% रोपाई सकिएको छ। त्यसै गरी कर्णाली प्रदेशमा 98.50%, मधेसमा 98.10% र लुम्बिनी प्रदेशमा 97.87% रोपाई सकिएको छ। मधेस प्रदेशमा गत वर्षको तुलनामा उल्लेख्य सुधार देखिएको छ। गत वर्ष यसै अवधिमा 86.35% रोपाई भएको थियो। अन्य प्रदेशहरूको अवस्था हेर्दा बागमती प्रदेशमा 97.82%, कोशी प्रदेशमा 97% र गण्डकी प्रदेशमा 96.68% क्षेत्रफलमा धान रोपाई सम्पन्न भएको छ। तारकेश्वर नगरपालिका 6 जरङखुको अष्टमान टोलमा घर निर्माणका क्रममा गरिएको जमिन कटानपछि पहिरो जाँदा करिब 50 घर प्रभावित भएका छन्। स्थानीयका अनुसार पहिरोका कारण 4-5 घर प्रत्यक्ष रूपमा उच्च जोखिममा परेका छन् भने टोलको आवत जावतमा समेत समस्या भएको छ। घर निर्माणका लागि डोजर प्रयोग गरी जमिन खनेपछि सो क्षेत्रमा पहिरोको समस्या देखिएको हो। स्थानीयले निर्माणाधीन घरका कारण सड़कमा माटो तथा बालुवा थुप्रिँदा हिडुल गर्न समेत कठिन भएको बताएका छन्। पहिरोका कारण टोलका करिब 50 घर प्रभावित भए पनि जोखिममा रहेका 4-5 वटा घरमा प्रत्यक्ष असर परेको छ। रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनी आक्रमणबाट क्षति पुगेको बताउनु भएको छ। युक्रेनले रूसको सबैभन्दा ठूलो तेल प्रशोधन केन्द्रमा प्रहार गरेको छ र उसका ड्रोन आक्रमणमा परि कम्तीमा 10 जनाको मृत्यु भएको छ। यसअघि शुक्रबार भोलोडिमिर जेलेन्स्कीको गृहनगरमा भएका आक्रमणहरूमा 16 जनाको ज्यान गएको थियो। अब भ्लादिमिर पुटिनले जवाफी कार्यवाही गर्ने चेतावनी दिनुभएको छ।
2: We began to respond to the actions of the enemy in relation to our objects of civil industry and logistics.
3: अहिलेसम्मका खबर यति नै। नमस्कार।

0: સૈન્ય સમુદાયમાં
1: મિલાય ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં ભન્નહોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોઠા રેડિયો હો
0: ગોઠા રેડિયો હો.
3: ललितपुर पुल्चोकको मानवाधिकार आयोगको कार्यालय बाहिर धरनामा बसेका लघुवित्त ऋणीहरू र सरकारबीच सहमति भएपछि पीड़ितहरू घर फर्किएका छन्। नेपाल सरकार र ऋणीहरूका प्रतिनिधिबीच हिजो भएको वार्तामा 14 बुधे सहमति भएसँगै धरना कार्यक्रम स्थगित गरेर उनीहरू घर फर्किएका हुन्। सहमतिपछि आज बिहान सरकारले व्यवस्था गरेको साझा यातायातको बस चढ़ेर उनीहरू गन्तव्यतर्फ लागेका हुन्। विभिन्न सरकारी निकायका अधिकारीहरूको उपस्थितिमा 323 जना ऋणीहरूलाई 8 बस मार्फत विदाई गरिएको छ। झापा मोरङ सर्लाही भौतरी सिन्धुली बारा पर्सा र नवलपरासी लगायत जिल्लाका ऋणीहरूलाई आफ्नो क्षेत्रतर्फ पठाइएको हो। बाराको कलैया उपमहानगरपालिका एक कट्टी पर्साबाट हराएकी 2 वर्षीय बालिका 12 घण्टापछि सकुशल भेटिनु भएको छ। स्थानीय मुकेश मण्डलकी छोरी बिन्दी मण्डल हिजो साँझ 5:30 बजेतिर आफ्नै घरबाट बेपत्ता हुनुभएको थियो। घर अगाडि खेलिरहेकी बालिका अचानक बेपत्ता भएपछि बालिकाका हजुरबुवाले प्रहरीमा खबर गरेका थिए। बालिकालाई स्थानीयवासीले आज बिहान 5 बजेतिर कलैया उपमहानगरपालिका 26 भेला पारेका हुन्। सिसोबा महेशपुरमा सड़क किनारमा बालिकालाई रोइरहेको अवस्थामा देखेपछि स्थानीय महिलाले प्रहरीलाई जानकारी गराउनु भएको थियो। आफ्नो घरभन्दा करिब 1 किलोमिटर उत्तरतर्फ बालिका सकुशल फेला परेको प्रहरी जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डीएसपी मीनबहादुर घडीले जानकारी दिनुभएको छ। प्रहरीका अनुसार प्रहरी परिवार र स्थानीयवासीले रातभरि बालिकाको खोजी गरेका थिए। प्रहरीले उद्धार गरी ती बालिकाको स्वास्थ्य परीक्षण गर्न प्रदेश अस्पताल कलैयामा पठाएको थियो। बालिकाको स्वास्थ्य अवस्था सामान्य रहेकाले सुरक्षित रूपमा परिवारको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ। यस वर्ष हालसम्म मुलुकभर जम्मा 98% रोपाई सकिएको छ।
4: गत वर्षको सोही अवधिको तुलनामा यो वर्ष रोपाई दरमा झन्डै 2% वृद्धि भएको छ। गत वर्ष यसै समयमा 96% मात्र रोपाई भएको थियो। विभागको तथ्याङ्क अनुसार देशभर हालसम्म 13,41,764 हेक्टरमा धान रोपाई सकिएको छ। सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी 99% रोपाई भएको छ। सुदूरमा 1,54,950 हेक्टर क्षेत्रफलमै रोपाई सम्पन्न भई 100% रोपाई सकिएको छ। त्यसै गरी कर्णाली प्रदेशमा 98.50%, मधेसमा 98.10% र लुम्बिनी प्रदेशमा 97.87% रोपाई सकिएको छ। मधेस प्रदेशमा गत वर्षको तुलनामा उल्लेख्य सुधार देखिएको छ। गत वर्ष यसै अवधिमा 86.35% रोपाई भएको थियो। अन्य प्रदेशहरूको अवस्था हेर्दा बागमती प्रदेशमा 97.82%, कोशी प्रदेशमा 97% र गण्डकी प्रदेशमा 96.68% क्षेत्रफलमा धान रोपाई सम्पन्न भएको छ।
3: उत्पादन घट्दै जाँदा अण्डाको मूल्य बढेर हालसम्मकै उच्च भएको छ।
4: नेपाल लेयर्स कुखुरा पालक संघका अनुसार बर्ड फ्लू, गर्मी र उत्पादन लागत वृद्धिका कारण देशभर करिब 13 लाख लेयर्स कुखुरा नष्ट भएपछि अण्डाको मूल्य आकाशिएको हो। संघका सचिव मदन पोखरेलका अनुसार गत साउन 6 गतेको तुलनामा एक महिनामै अण्डाको भाव प्रति क्रेट 75 रूपियाँसम्मले बढेको छ। हाल एक्सएल अण्डाको मूल्य प्रति क्रेट 590 रूपियाँ, ठूलो अण्डाको 575 रूपियाँ, मिडियम अण्डाको 520 रूपियाँ र सानो अण्डाको मूल्य 448 रूपियाँ पुगेको छ। यसअघि अण्डाको भाव प्रति क्रेट 570 रूपियाँ भन्दा माथि गएको थिएन। पहिले दैनिक 28,000 कार्टुन अण्डा उत्पादन हुने गरेकोमा अहिले घटेर 22,000 कार्टुनमा सीमित भएको छ। चल्लाको अभाव, ह्याचरी उद्योगहरू बन्द हुनु र बर्ड फ्लूका कारण किसानहरूले नयाँ चल्ला राख्न नसक्दा उत्पादन प्रभावित बनेको हो। नेपाल ह्याचरी उद्योग संघका महासचिव नमराज पौडेलका अनुसार 2 वर्ष अघि 354 वटा सञ्चालनमा रहेका ह्याचरी उद्योग हाल घटेर 110 झरेका छन्।
3: रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनी आक्रमणबाट क्षति पुगेको बताउनु भएको छ। युक्रेनले रुसको सबैभन्दा ठूलो तेल प्रशोधन केन्द्रमा प्रहार गरेको छ र उसका ड्रोन आक्रमणमा परि कम्तीमा 10 जनाको मृत्यु भएको छ। यसअघि शुक्रबार भ्लादिमिर जेलेन्स्कीको गृहनगरमा भएका आक्रमणहरूमा 16 जनाको ज्यान गएको थियो। अब भ्लादिमिर पुटिनले जवाफी कारवाही गर्ने चेतावनी दिनुभएको छ।
5: We began to respond to the actions of the enemy in relation to our objects of civil industry and logistics. The Kyiv regime has made it its goal to damage our economy. What did he do? He himself opened this Pandora's box.
3: प्रधानमन्त्री वालेन्द्र शाह आज बिहान मुस्ताङबाट काठमाडौँ फर्किनु भएको छ। हिजो राति मुक्तिनाथ दर्शनको मन्दिरको दर्शन गर्न पुग्नुभएको प्रधानमन्त्री शाह एक रात मुस्ताङमा बसेर फर्कनु भएको हो। परिवारसहित मुक्तिनाथ पुग्नुभएका प्रधानमन्त्री शाहले हिजो साँझ मन्दिरमा पूजा अर्चना गर्नुभएको थियो। पूजा सकेपछि उहाँ कालीगण्डकी करिडोर अन्तर्गतको बेनी जुमसुम सडक खण्ड हुँदै फर्किनु भएको हो। हवस् त, अहिलेसम्मका खबर यति नै। नमस्कार।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: सप्तरीको शम्भुनाथ नगरपालिका वडा नम्बर 3 एक बालिका मृत फेला पर्नु भएको छ। स्थानीय इरफान खातुनकी 3 छोरी सानिया खातुन घर पछाडि मृत फेला पर्नु भएको हो। बिहान करिब 9 घरमै देखिएकी बालिका अचानक घरदेखि करिब 60 मिटर पछाडि झाडीमा शव फेला परेको हो। बालिकाको मृत्युको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौँले उपत्यकामा निजी स्तरमा सञ्चालित छात्रावासलाई मापदण्ड सुधार गर्न 1 महिने अल्टिमेटम दिएको छ। होस्टेलहरूमा विद्यार्थीमाथि अमानवीय व्यवहार हुने गरेको, चर्को शुल्क असुलिएको, पूर्वाधार कमजोर रहेको र लागू औषधको समेत प्रयोग बढेको जस्ता गुनासा आएपछि प्रशासनले सूचना नै जारी गरेर यस्तो निर्देशन दिएको हो। पछिल्लो समय प्रशासनले गरेको नियमित तथा आकस्मिक अनुगमनका क्रममा केही होस्टेललाई 3 लाख रुपियाँसम्म जरिवाना र सिलबन्दी समेत गरिएको छ। होस्टेलभित्रै झडप भई विद्यार्थीको मृत्यु समेत भएको, सरसफाई र खानाको गुणस्तर नभएको तथा सुरक्षा प्रबन्ध फितलो रहेको भन्दै प्रशासनले सबै निजी होस्टेल सञ्चालकलाई 1 महिनाभित्र तोकिएको 21 फुटे व्यवस्था मिलाउन निर्देशन दिएको हो। वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा 2 पक्राउ परेका छन्। केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार काभ्रेपलाञ्चोकको मण्डनदेवपुर नगरपालिका 12 37 नवीन लामा र सल्यानको शारदा नगरपालिका 2 घर भएका 50 रमेश राउलेलाई पक्राउ गरिएको हो। प्रहरीका अनुसार नवीनले मलेसिया पठाइदिने बहानामा 3 14 लाख र रमेशले अमेरिका पठाइदिन्छु भन्दै 1 3 लाख लिएका थिए। रकम लिएपछि सम्पर्कविहीन उनीहरूलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट परिचालन भएको टोलीले यही शुक्रबार पक्राउ गरेको हो। कांग्रेस बागमती प्रदेशसभा संसदीय दलले मुख्यमन्त्री किरण थापाका पक्षमा मतदान नगर्न व्हिप जारी गरेको छ। मुख्यमन्त्री थापाले भोलि प्रदेशसभामा प्रस्तुत गर्ने विश्वासको मत सम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर्न नेपाली कांग्रेसले आफ्ना सांसदलाई व्हिप जारी गरेको हो। कांग्रेस बागमती प्रदेशसभा संसदीय दलका प्रमुख सचेतक पुकार महर्जनले जारी गरेको व्हिपमा प्रदेशसभाको बैठकमा अनिवार्य उपस्थित हुन, तटस्थ नरहन र मुख्यमन्त्री थापाले प्रस्तुत गर्ने विश्वासको मत सम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर्न प्रदेशसभा सदस्यलाई निर्देशन दिएको छ। नेपाली बजारमा आज सुनको भाव 2,800 रुपियाँले बढेको छ। आज सुन तोलाको 3,19,500 कारोबार भइरहेको नेपाल सुनचारी व्यवसाय महासंघले जनाएको छ। अस्ति शुक्रबार 3,300 रुपियाँले बढेको र सुन तोलाको 3,16,700 कारोबार भएको थियो। यस्तै आज चाँदीको भाव पनि 10 रुपियाँले बढेको छ। चाँदी आज 4,975 रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। शुक्रबार चाँदीको भाव तोलाको 4,985 थियो। यस वर्ष हालसम्म मुलुकभर जम्मा 98% रोपाई सकिएको छ।
4: गत वर्षको सोही अवधिको तुलनामा यो वर्ष रोपाई दरमा झनै 2% वृद्धि भएको छ। गत वर्ष यसै समयमा 96% मात्र रोपाई भएको थियो। विभागको तथ्याङ्क अनुसार देशभर हालसम्म 13,41,764 हेक्टरमा धान रोपाई सकिएको छ। सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी 99% रोपाई भएको छ। सुदूरमा 1,54,950 हेक्टर क्षेत्रफलमै रोपाई सम्पन्न भई 7% रोपाई सकिएको छ। त्यसै गरी कर्णाली देशमा 98.50%, मधेसमा 98.10% र लुम्बिनी प्रदेशमा 97.87% रोपाई सकिएको छ। मधेस प्रदेशमा गत वर्षको तुलनामा उल्लेख्य सुधार देखिएको छ। गत वर्ष यसै अवधिमा 86.35% रोपाई भएको थियो। अन्य प्रदेशहरूको अवस्था हेर्दा बागमती प्रदेशमा 97.82%, कोशी प्रदेशमा 97% र गण्डकी प्रदेशमा 96.68% क्षेत्रफलमा धान रोपाई सम्पन्न भएको छ।
3: मधेस प्रदेश सरकारले प्रदेश नीति तथा योजना आयोगको 55% दरबन्दी कटौती गरेको छ।
5: नीति तथा योजना आयोगको संगठन तथा व्यवस्थापन सर्वेक्षण स्वीकृत गर्दै 55% दरबन्दी कटौती गरिएको अर्थमन्त्री युवराज भट्टराईले जानकारी दिनुभएको हो। दरबन्दी कटौतीसँगै प्रशासनिक खर्चमा मितव्ययिता र उपलब्ध जनशक्तिको अधिकतम उपयोग हुने अपेक्षा गरिएको उहाँले बताउनुभयो। प्रदेश सरकारका विभिन्न मन्त्रालय तथा निकायमा कार्यरत सचिवहरूको खटन पठन तथा पदस्थापन गर्ने निर्णय समेत मन्त्री परिषद बैठकले गरेको छ। बैठकले प्रदेश सरकार अन्तर्गत पूर्वाधार सम्बन्धी मन्त्रालय तथा निकायमा कार्यरत इन्जिनियरिङ जनशक्तिको वृत्ति विकास तथा कार्यशैली सम्बन्धी अध्ययन गर्न तीन सदस्यीय कार्यदल गठन गर्ने निर्णय पनि गरेको छ। यस्तै कार्यदलले प्राविधिक जनशक्तिको वृद्धि विकास पदस्थापन सरुवा कानूनी सुधार लगायत विषयमा अध्ययन गरी 15 दिनभित्र मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा प्रतिवेदन पेश गर्नेछ।
3: यो BFBS गोर्खा रेडियो हो।

0: समुदायमा
1: लाइनभरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: काङ्ग्रेसका पूर्व सभापति शेरबहादुर देउवारी पार्टी एकताका विषयमा सभापति गगन थापासँग कुरा गर्ने बताउनु भएको छ। डडेलधुराका पूर्व सभापति कर्ण मल्लले देउवासँग भेटेपछि उहाँको भनाई उल्लेख गर्नुभएको हो। मल्लले देउवासँग भेटवार्ता भएको तस्विर समेत सार्वजनिक गर्नुभएको छ। उपचारपछि स्वदेश फर्किएका देउवाको स्वास्थ्य अवस्थाबारे जानकारी लिन आफू उहाँको निवास पुगेको मल्लको भनाई छ। काँग्रेसको विशेष महाधिवेशनको विरोधमा रहेको पक्षले असोजमा तय भएको नियमित महाधिवेशन रोक्नमा गर्दै कानूनी उपचार खोज्ने बताउँदै आएको छ। बारा घटनालाई लिएर काठमाडौँको माइतीघरमा आज पनि प्रदर्शन भएको छ। घटनाको निष्पक्ष अनुसन्धान गरी दोषी पहिचान गर्न तथा पीड़ित परिवारलाई न्याय सुनिश्चित गर्न माग गर्दै अभियन्ता र सर्वसाधारण प्रदर्शनमा सहभागी भएका हुन्। प्रदर्शनमा सहभागीहरूले बालबालिकामाथि हुने यौन हिंसा तथा हत्या नियन्त्रणका लागि राज्यले प्रभावकारी कानूनी तथा संस्थागत व्यवस्था गर्नुपर्ने माग राखेका छन्। प्रदर्शन स्थलमा बलात्कारीलाई फाँसी दिई जस्टिस फर गरिमा चौधरी न्यायदेव सरकार लगायतका सन्देश लेखिएका प्लाकार्ड प्रदर्शन गरिएको छ। बाराको जितपुर सिमरा एकमा गत साउन 31 गते घरबाट सम्पर्कविहीन भएकी 3 वर्षीय गरिमा चौधरी भदौ 2 गते मृत फेला पारिएको थियो। घटनामा संलग्न भएको आधा दर्जन व्यक्ति पक्राउ परिसकेका छन्। बाराको जितपुर सिमरा एकी 3 वर्षीय बालिका गरिमा चौधरीको बलात्कारपछि विभत्स हत्या भएको घटना सिलाउन नपाउँदै 70 को समुदाय नगरपालिका 3 ट्राफिक चोकमा 2 वर्षीय बालिकाको हत्या भएको छ। स्थानीय मोहम्मद इरफानकी छोरी खुशी आज बिहानदेखि बेपत्ता हुनुहुन्थ्यो। परिवारले हराएकी बालिकाको खोजीका लागि प्रहरीलाई आग्रह गरेपछि प्रहरीले खोजी गर्दा बालिका आफ्नै घरको पछाडि पट्टिको झाडीमा मृत अवस्थामा फेला पर्नु भएको हो। घटनाको अनुसन्धानका क्रममा प्रहरीले एकै घरका एकै व्यक्तिलाई एकजनालाई नियन्त्रणमा लिएको छ। उनको हावभाव र गतिविधि शंकास्पद देखिएपछि प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ थालेको हो। बालिकाको मृत्यु कसरी भयो भन्ने खुलेको छैन। यता बाराको कनैया उपमहानगरपालिका एक कट्टी पर्साबाट हराएकी 2 वर्षीय बालिका भने 12 घण्टापछि सकुशल भेटिनु भएको छ। स्थानीय मुकेश मण्डलकी छोरी बिन्दी मण्डल हिजो साँझ 5 बजीतिर आफ्नै घरबाट बेपत्ता हुनुभएको थियो। घर अगाडि खेलिरहेकी बालिका अचानक बेपत्ता भएपछि बालिकाको हजुरबुवाले प्रहरीमा खबर गरेका थिए। बालिकालाई स्थानीयवासीले आज बिहान 5 बजीतिर कलैया उप महानगरपालिका 26 फेला पारेका हुन्। लघुवित्त रेडीहरू घर फर्किएका छन्। ललितपुर राष्ट्रिय मानव अधिकार आयोगको कार्यालय बाहिर धरनामा बसेका रेडीहरू सरकारसँग सहमति भएपछि आज आफ्नो घर फर्किएका प्रधानमन्त्री प्रेसका प्रेस विज्ञ दिपा दाहालले जानकारी दिनुभएको छ। नेपाल सरकार र रेडीहरूका प्रतिनिधिबीच हिजो 14 बजे सहमति भएको थियो। सहमतिपछि आज बिहान सरकारले साझा यातायातका बसहरूको व्यवस्था गरेर उनीहरूलाई गन्तव्यतर्फ पठाएको छ। विभिन्न सरकारी निकायका अधिकारीहरूको उपस्थितिमा 323 जना रेणीहरूलाई 8 बस मार्फत विदाई गरिएको छ। झापा मोरङ सर्लाही महोत्तरी सिन्धुरी बारा पर्सा र नवलपरासी लगायतका जिल्लाका रेणीहरू आन्दोलन गर्न काठमाडौँ आएका थिए। चितवनको खोरसोर हात्ती प्रजनन तथा तालिम केन्द्रमा पर्यटकको ओहिरो लागेको छ। खोरसोरमा आएका जंगली हात्ती गोविन्दे र रोनाल्डो पर्यटकका मुख्य आकर्षण बनेका छन्। खोरसोर हात्ती प्रजनन तथा तालिम केन्द्रका प्रमुख मणिपुर चौधरी:
4: अब यहाँ चाहिँ वर्षेनी जंगली हात्तीहरू आइरहनुहुन्छ, जस्तो कि रोनाल्डो गोविन्दे धुर्वे र शेरगज र भीमगज भन्ने। तर अहिले अब बढी सबभन्दा बढी रोलान्डो समय दिनुहुन्छ। अब रोलान्डो भर्खर 2 महिना बसेर गएपछि अब 1 महिना भयो गएको, अनि अहिले यो गोविन्दको आगमन भएछ र यो सँगसँगै बिचबिचमा नयाँ हात्ती पनि अहिले शेरगज भीमगजहरू देखा परिराखेको छ। 3 दिन अगाडिबाट राति चाहिँ आउनुहुन्छ नयाँ हात्ती शेरगज, तर त्यही हो 2 जनाको मुठभेट भएर शेरगजलाई लखेटिराख्नु भएछ हाम्रो यो गोविन्द गजले।
3: हालै आएको गोविन्दे मातिएको अवस्थामा रहेकाले अन्य जंगली हात्तीलाई लखेट्ने र घरपालुवा हात्तीको पछि लाग्ने गरेको छ। हाल केन्द्रमा 9 माउ र 6 छावा छन्। 5 पोथी हात्ती गर्भवती छन्। केन्द्रमा हात्ती हेर्न हाल टिकट काट्नु पर्दैन। युक्रेनका पूर्व रक्षा मन्त्री मिखाल फेदोरोभले युद्धका बीच पनि चुनाव गर्नुपर्ने अडानमा कायम रहेको बताउनु भएको छ। फेदरो गएको महिना मात्र बर्खास्त हुनुभएको थियो। उहाँले ढिला वा चाँडो चुनाव गर्नै पर्ने बताउनु भएको छ।
2: It's definitely in my best interest because I want this war to be over and Ukraine to become a successful country. So yeah, this is in my interest for sure. But of course, it's also in the interest of all Ukrainians.
3: हवस् त अहिलेसम्मका खबर यति नै।
1: यो PFBS गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: रिलायन्सभरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: कंग्रेस बागमती प्रदेशसभा संसदीय दलले मुख्यमन्त्री किरण थापाका पक्षमा मतदान नगर्न व्हिप जारी गरेको छ। मुख्यमन्त्री थापाले भोलि प्रदेशसभामा प्रस्तुत गर्ने विश्वासको मत सम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर्न कंग्रेसले आफ्ना सांसदलाई व्हिप जारी गरेको हो। कंग्रेस बागमती प्रदेशसभा संसदीय दलका प्रमुख सचेतक पुकार महर्जनले जारी गरेको व्हिपमा प्रदेशसभाको बैठकमा अनिवार्य उपस्थित हुन, तटस्थ नरहन र मुख्यमन्त्री थापाले प्रस्तुत गर्ने विश्वासको मत सम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर्न सदस्यलाई निर्देशन दिइएको छ। ऊर्जा मन्त्री विराज भक्त श्रेष्ठले उत्पादन बढी हुने समयमा बढी खपत गर्ने उपभोक्तालाई विद्युत महसुल सहुलियत दिने तयारी भइरहेको जानकारी दिनुभएको छ। मोरङका उद्योगिक व्यवसायसँग भेट्दै मन्त्री श्रेष्ठले निजी क्षेत्रलाई प्रोत्साहन गर्न प्रतिबद्ध रहेको बताउनु भएको छ। वर्षायाममा बढ्ने विद्युत उत्पादनलाई स्वदेशमै अधिकतम खपत गराउने गरी मौसमी विद्युत महसुल निर्धारण गर्ने र बढी विद्युत खपत गर्ने उद्योग तथा ग्राहकलाई सहुलियत दरमा विद्युत उपलब्ध गराउने उहाँको भनाइ छ। उद्योगको उत्पादन लागत घटाउने, विद्युत खपत बढाउने र नेपाली उद्योगको प्रतिस्पर्धात्मक क्षमता बलियो बनाउने आफूहरूको प्राथमिकता भएको उहाँले उल्लेख गर्नुभएको छ। सुनसरी मोरङ क्षेत्रमा निर्माण भइरहेका 9 नयाँ सब स्टेसन सञ्चालनमा आएपछि विद्युत आपूर्ति थप भरपर्दो र दिगो बन्ने उहाँको दावी छ। जिल्ला प्रशासन कार्यालय काठमाडौँले उपत्यकामा निजी स्तरमा सञ्चालित छात्रावासलाई मापदण्ड सुधार गर्न 1 महिने अल्टिमेटम दिएको छ। होस्टलहरूमा विद्यार्थीमाथि अमानवीय व्यवहार हुने गरेको, चरको शुल्क असुलिएको, पूर्वाधार कमजोर रहेको र लागु औषधको समेत प्रयोग बढेको जस्ता गुनासा आएपछि प्रशासनले सूचना नै जारी गरेर निर्देशन दिएको हो। पछिल्लो समय प्रशासनले गरेको नियमित तथा आकस्मिक अनुगमनका क्रममा केही होस्टललाई 3 लाख रुपियाँसम्म जरिवाना र सिलबन्दी समेत गरिएको छ। होस्टलभित्रै झडप भई विद्यार्थीको मृत्यु समेत भएको, सरसफाई र खानाको गुणस्तर नभएको तथा सुरक्षा प्रबन्ध फितल रहेको भन्दै प्रशासनले सबै निजी होस्टल सञ्चालकलाई 1 महिनाभित्र तोकिएको 21 बन्दी व्यवस्था मिलाउन निर्देशन दिएको छ। 12 घटनालाई लिएर काठमाडौँको माइतीघरमा आज पनि प्रदर्शन भएको छ। घटनाको निष्पक्ष अनुसन्धान गरी दोषी पहिचान गर्न तथा पीडित परिवारलाई न्याय सुनिश्चित गर्न माग गर्दै अभियन्ता र सर्वसाधारण प्रदर्शनमा सहभागी भएका हुन्। प्रदर्शनमा सहभागीहरूले बालबालिकामाथि हुने यौन हिंसा तथा हत्या नियन्त्रणका लागि राज्यले प्रभावकारी कानुनी तथा संस्थागत व्यवस्था गर्नुपर्ने माग राखेका छन्। प्रदर्शनस्थलमा बलात्कारीलाई फाँसी दे, जस्टिस फर गरिमा चौधरी, न्याय देऊ सरकार लगायतका सन्देश लेखेका प्लेकार्ड प्रदर्शन गरिएको छ। 12 जितपुर सिमाला 1 गत साउन 31 घरबाट सम्पर्कविहीन भएकी 3 वर्षीय गरिमा चौधरी भदौ 2 मृत फेला पर्नु भएको थियो। घटनामा संलग्न भएकोमा आधा दर्जन व्यक्ति पक्राउ परेका छन्। यस्तै 12 जितपुर सिमाला 1 3 वर्षीय बालिका गरिमाको बलात्कारपछि विभत्स हत्या भएको घटना सेलाउन नपाउँदै सप्तरीको शम्भुनाथ नगरपालिका 3 ट्राफिक चोकमा 2 वर्षीय बालिकाको हत्या भएको छ। स्थानीय मोहम्मद इरफानकी छोरी खुसी आज बिहानदेखि बेपत्ता हुनुहुन्थ्यो। परिवारले बालिका हराएको जानकारी प्रहरलाई गराएपछि प्रहरले खोजी गर्दा बालिका आफ्नै घरको पछाडिपट्टिको झाडीमा मृत फेला पर्नु भएको हो। घटना अनुसन्धानका क्रममा प्रहरले घरकै 1 नियन्त्रणमा लिएको छ। हाउभाउ र गतिविधि शङ्कास्पद देखिएपछि प्रहरले नियन्त्रणमा लिएर सोधपुछ थालेको छ। यस्तै 12 कलैया उपमहानगरपालिका 1 कट्टी पर्साबाट हराएकी 2 वर्षीय बालिका भने 12 घण्टापछि सकिसोल भेटिनु भएको छ। स्थानीय मुकेश मण्डलकी छोरी बिन्दी मण्डल हिजो साँझ 5:30 घरबाटै बेपत्ता हुनुभएको थियो। बालिका र स्थानीयवासीले आज बिहान 5 कलैया 26 फेला पारेका हुन्। घरभन्दा 1 किलोमिटर उत्तरतर्फ बालिका सकुशेल फेला परेको जिल्ला प्रहरी कार्यालय 12 प्रवक्ता डिएसपी मिनबहादुर खलेले जानकारी दिनुभएको छ। प्रहरले उद्धार गरी ती बालिकाको स्वास्थ्य परीक्षण गर्न प्रादेशिक अस्पताल कलैया पठाएको थियो। बालिकाको स्वास्थ्य अवस्था सामान्य रहेकाले सुरक्षित रूपमा परिवारको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय 12 जनाएको छ। बेलायतमा साइबर आक्रमणका कारण गएको महिना एउटा सानो ऊर्जा केन्द्र बन्द गर्नु परेको खुलेको छ। सो आक्रमण इरानी सत्तासँग सम्बन्धित आक्रमणकारीले गरेको सन्डे टेलिग्राफले जनाएको छ। बेलायत सरकारले साइबर आक्रमणका कारण मुलुकको ऊर्जा प्रणालीमा असर पर्ने अवस्था नरहेको जनाएको छ। थप जानकारीसहित बीबीसीका टम साइमन्स।
2: For security reasons, neither the government nor the National Cyber Security Centre, which deals with attacks on critical infrastructure, would give further details of the site affected. However, this was not an attack on an essential service, such as a large power station. The Department for Energy Security and Net Zero said the incident affected a small-scale generator, and at no point was there a risk to the wider energy system. The UK's power network has a number of smaller gas generators which provide short-term power when needed.
1: Yo, BFBS Kulkar Radio.

0: રેડિયો
1: સૈન્ય સમુદાયમાં
0: રિલાયન્સ ભરી
1: ઓન એર
0: એપમાં
1: અને સ્માર્ટ સ્પીકરમાં બંધ હોસ
2: પ્લે બીએફબીએસ
0: યુ બીએફબીએસ ગોરખા રેડિયો હો
1: ગોરખા રેડિયો હો
3: यो वर्ष लामखुट्टेको प्रकोप सुरु भएता जापानिज इन्सेफ्लाइटिस जेईका कारण निधन हुनेको संख्या 21 पुगेको छ। स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाले पछिल्लो पटक देशका 59 स्थानीय तहका 80 जनामा जेई पुष्टि भएकोमा 21 जनाको मृत्यु भएको जनाएको हो। मृतकमध्ये 86% जेई विरुद्धको खोप नलगाएको पाइएको छ। महाशाखाले जेईबाट सम्बन्ध धेरै झापामा 10 जनामा संक्रमण पाइएको बताएको छ। मुख्यत तराईका स्थानीय तहमा देखिएको संक्रमण काठमाडौँ लगायत पहाडी भागमा समेत देखिएको छ। बङ्गुर हाँस जस्ता संक्रमित जनावरलाई टोकेको लामखुट्टेले मानिसलाई पनि टोकेमा यो रोग सर्ने गर्दछ। यो रोग लागेपछि संक्रमित प्रत्येक 3 जनामध्ये 1 जनाको मृत्यु, 1 जनालाई दीर्घकालसम्मका लागि अपाङ्गता वा स्नायु रोग र 1 जनालाई मात्र निको हुने गरेको छ। महाशाखाको तथ्याङ्क अनुसार संक्रमण पुष्टि भएका मध्ये 64% 15 वर्ष माथिका छन्। मृत्यु भएका मध्ये 50 वर्ष माथिका व्यक्तिको संख्या 86% छ। यो रोग लागेमा मृत्यु हुने सम्भावना 26% रहेको छ। सरकारको लगानी नीति सुधार नभए पुँजी बाहिरिने चेतावनी निजी व्यवसायीले दिएका छन्। गैरआवासीय नेपाली संघ एनआरएनसँग भएको समझदारी पत्र हस्ताक्षर कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले व्यवसायले विभिन्न अवरोध सामना गर्नु परेको बताउनु भएको छ। संसदबाट पारित कानून कार्यान्वयन गर्न बनाइने नियमावली र विभागीय कार्यविधिले कतिपय अवस्थामा मूल कानूनको उद्देश्य नै कमजोर बनाउने गरेको उहाँको आरोप छ।
4: कानुनी सुधार मात्रै गरेर पुग्दैन। हेर्नुहोस्, कानुनी सुधार त राम्रो राम्रो पनि सुधारहरू विगतमा भएका छन्, संसदमा छलफल हुन्छ, हरेक ठाउँमा हुन्छ, तर त्यसलाई के छ, ब्युरोक्रासीले कानुन आएपछि नियमावलीको नाउँमा घुमाइदिन्छन् क्या तपाईँले। अब नियमावली त सिधै मन्त्री परिषदबाट पारित हुन्छ, न सांसदलाई थाहा हुन्छ, न केही हुँदैन। ल, नियमावलीलाई पनि तपाईँले मिलाउन सक्षम हुनुभयो भने पछि गएर त्यो कार्यविधिको नाउँमा सब उल्टो पुल्टो गरिदिन्छ क्या।
3: निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले गैरआवश्यक लगानीकर्ताले ध्यान केन्द्रित गर्नुपर्ने क्षेत्र सम्झाउनु भएको छ।
5: ससाना प्रोजेक्ट र चाहिँ यो गाउँसम्म पुग्ने मिलेर होइन, त्यहाँको कुन चाहिँ टेक्नोलोजी यहाँ ल्याएर हुन्छ, कृषि प्रविधि हुन्छ कि अथवा के कुरा हुन्छ, त्यो प्रविधि भित्राएर हामी सहकार्य गरौँ र हाम्रो नेपाल चेम्बर अफ कमर्सको पनि गाउँको टल्लो टल्लो तहतहकासम्म चाहिँ सञ्जाल भएकोले सहकार्य गर्न सकिन्छ।
3: विश्वका विभिन्न मुलुकमा रहेका नेपालीलाई राष्ट्रिय आर्थिक विकासमा सहभागी गराउन दुवै संस्थाले सहकारी गर्ने प्रतिबद्धता जनाएका छन्। लघुवित्त ऋणीहरू घर फर्किएका छन्। ललितपुर राष्ट्रिय मानवाधिकार आयोगको कार्यालय बाहिर धरनामा बसेका ऋणीहरू सरकारसँग सहमति भएपछि आज आफ्नो घर फर्किएका प्रधानमन्त्रीका प्रेस विज्ञ दिपा दाहालले जानकारी दिनुभएको छ। नेपाल सरकार र ऋणीहरूका प्रतिनिधिबीच हिजो 14 बुँदे सहमति भएको छ। सहमति पश्चात आज बिहान सरकारले साझा यातायातका बसको व्यवस्था गरी उनीहरूलाई गन्तव्यतर्फ पठाएको छ। विभिन्न सरकारी निकायका अधिकारीको उपस्थितिमा 323 जना ऋणीहरूलाई 8 बस मार्फत विदाई गरिएको छ। चापा, मोरङ, सर्लाही, महोत्तरी, सिन्धुली, बारा पर्सा र नवलपरासी लगायतका जिल्लाका ऋणीहरू आन्दोलन गर्न काठमाडौँ आएका थिए। काङ्ग्रेसका पूर्व सभापति शेरबहादुर देउवाले पार्टी एकताका विषयमा सभापति गगन थापासँग कुरा गर्ने बताउनु भएको छ। डडेलधुराका पूर्व सभापति गौण मल्लले देउवासँग भेटेपछि उहाँको भनाइ उल्लेख गर्नुभएको हो। मल्लले देउवासँग भेटवार्ता भएको तस्विर समेत सार्वजनिक गर्नुभएको छ। उपचारपछि स्वदेश फर्किएका देउवाको स्वास्थ्य अवस्थाबारे जानकारी लिन आफू उहाँको निवास पुगेको मल्लको भनाइ छ। काङ्ग्रेसको विशेष महाधिवेशनको विरोधमा रहेको पक्षले असोजमा तय भएको नियमित महाधिवेशन रोक्न माग गर्दै कानुनी उपचार खोज्ने बताउँदै आएको छ। युक्रेनका पूर्व रक्षा मन्त्री मिखाइल फेदोरोभले युद्धका बीच पनि चुनाव गर्नुपर्ने अडानमा कायम रहेको बताउनु भएको छ। फेदोरोभ गएको महिना मात्रै बर्खास्त हुनुभएको थियो। उहाँले ढिला वा चाँडो चुनाव गर्नै पर्ने बताउनु भएको छ।
6: It's definitely in my best interest because I want this war to be over and Ukraine to become a successful country. So yeah, this is in my interest for sure. But of course, it's also in the interest of all Ukrainians.
3: NPL तेस्रो सिजनका लागि काठमाडौँ गोर्खासले भारतका केएस भरतलाई भित्राएको छ। काठमाडौँले भारतसँग सम्झौता भएको सार्वजनिक गरेको हो। विकेटकिपर ब्याटर भरतले भारतका लागि 7 टेस्ट खेल्नु भएको छ। उहाँले 2023 अस्ट्रेलिया विरुद्ध टेस्टमा डेब्यू गर्नुभएको थियो। उहाँ 1 वर्ष मात्र भारतीय टिममा रहेर खेल्नु भएको छ। यो एनपिएल संस्करण कार्तिक 9 देखि कीर्तिपुरमा सुरु हुँदैछ। र नेपाल भलिबल लिगको ट्रफी सार्वजनिक भएको छ। नेपाल भलिबल लिगले ललितपुरको पाटन दरबार स्क्वायरमा कार्यक्रम गर्दै एनपिएलको ट्रफी सार्वजनिक गरेको हो। एनपिएल भदौ 19-27 गतेसम्म हुनेछ। अहिलेसम्मका खबर यति नै। नमस्कार, म महेन्द्र।
2: यो BFBS गोर्खा रेडियो हो।

0: सन्य समुदायमा
1: बिलाइन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्लाई बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: अमेरिकाका आप्रवासन अर्थात् आइस एजेन्टहरूले पक्राउ गरेका नेपालीहरूलाई मध्य अफ्रिकी गणतन्त्र कङ्गो लगेको खबर आएको छ। अमेरिकी सञ्चार संस्था सिबिएसले अवैध रूपमा बसेका नेपालीहरूलाई कङ्गोको बान्गोई क्षेत्रमा लागेको उल्लेख गरेको छ। सो संस्थासँगको कुराकानीमा क्युबाका आप्रवासी यस्पानी मोरेनो डे आर्मासले इक्वेडर, हन्डुरास, नेपाल, रुस र भियतनामीहरूसँग कङ्गोमा बसिरहेको बताउनु भएको छ।
4: The U.S. never gave you notice that you were getting sent to Africa. Were you deported because of a criminal record? Where are the other deportees from?
5: Nepal.
4: Nepal?
5: Vietnam.
4: Cuba.
5: Ecuador.
4: Honduras.
5: Africa.
4: In Africa.
5: Rusia.
4: And Russia too. Pero ninguno de ustedes es de ese país. None of you are from that country.
5: No.
4: None. Están atrapados. You're stuck.
5: Estamos atrapados en este edificio.
4: Y en Africa. And in Africa.
5: Y en Africa. Otro continente que no conocemos.
3: अत्यन्तै खतरनाक मानिने कङ्गोमा भ्रमण नगर्न एडभाइजरी जारी गर्दै आएको अमेरिकाले समूलकमा अवैध आप्रवासीलाई लगेको हो। अन्य देशका अवैध आप्रवासी स्थानान्तरणका लागि अमेरिकाले कम विकसित विश्वका 30 मुलुकसँग सहमति लिएको छ। भारतीय विदेश मन्त्री डाक्टर एस जयशंकरले आफ्ना छिमेकी मुलुकको अवस्थालाई निकै तरल मानेको बताउनु भएको छ। आफ्नै मुलुकमा आयोजित इटी वर्ल्ड लिडर्स फोरममा मन्त्री जयशंकरले जस्तोसुकै परिस्थितिमा छिमेक पहिलो भन्ने मान्यतामा आफ्नो सरकार अडिग रहेको बताउनु भएको छ।
6: The first priority is obviously to secure the neighborhood. And when you talked about de-risking, you would notice in these years, actually, the neighborhood has also been exceptionally volatile. You've had unrest and government changes in Sri Lanka, in Bangladesh, in Nepal. Myanmar has been a continuing situation. Pakistan, the less said, the better. So you've had actually a very turbulent neighborhood.
3: Forumma Bharat ra Belayatka arthik tatha rajnitik netaharu sahabhagi chan. कङ्ग्रेस बागमती प्रदेशसभा संसदीय दलले मुख्यमन्त्री किरण थापाका पक्षमा मतदान नगर्न व्हिप जारी गरेको छ। मुख्यमन्त्री थापाले भोलि प्रदेशसभामा प्रस्तुत गर्ने विश्वासको मत सम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर्न कङ्ग्रेसले आफ्ना सांसदलाई व्हिप जारी गरेको हो। कङ्ग्रेस बागमती प्रदेशसभा संसदीय दलका प्रमुख सचेतक पुकार महर्जनले जारी गरेको व्हिपमा प्रदेशसभाको बैठकमा अनिवार्य उपस्थित हुन, तटस्थ नरहन र मुख्यमन्त्री थापाले प्रस्तुत गर्ने विश्वासको मत सम्बन्धी प्रस्तावको विपक्षमा मत दिन भनिएको छ। पूर्वी नाका काँकरभिट्टाबाट गएको आर्थिक वर्षमा 24 अर्बभन्दा बढीको कृषिजन्य वस्तु आयात भएको छ।
7: प्लान्ट क्वारेन्टिन कार्यालय काँकरभिट्टाका प्रमुख नन्दकिशोर सिंहका अनुसार आर्थिक वर्ष 2082-83 भारत, चीन, अस्ट्रेलिया र बंगलादेशबाट खाद्यान्न, दलहन, ताजा तरकारी र फलफूल गरी जम्मा 24,26,74,00,000 कृषि उपज सामग्री नेपाल भित्रिएको हो। आयातित कृषि वस्तुमध्ये सबैभन्दा ठूलो हिस्सा खाद्यान्न र दलहनको छ। भारतबाट 24,23,00,000 चामल र कोदो, 18,83,00,000 आयात भएको छ। यस्तै अस्ट्रेलिया र भारतबाट 18,28,00,000 1,996 मेट्रिक टन चना, 10,88,00,000 अस्ट्रेलियाबाट 796 मेट्रिक टन मासको दाल भित्रिएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ। यसै गरी ताजा तरकारीतर्फ भारतबाट उल्लेखीय मात्रामा गोलभेडा, काँक्रो, भेडे खुर्सानी र फर्सी आयात भएको छ। एक वर्षको अवधिमा 14,39,66,000 गोलभेडा, 7,90,64,000 काँक्रा र खुर्सानी, 3,24,35,000 आयात भएको तथ्याङ्क छ। फलफूलतर्फ भारत र चीनबाट स्याउ, भोइकटर, तर्बुजा र नास्पाती मुख्य रूपमा भित्रिएका छन्। भारत र चीनबाट 29,59,00,000 स्याउ र भारतबाट तर्बुजा 14,24,81,000 आयात भएको प्लान्ट क्वारेन्टिन कार्यालयले जनाएको छ।
3: बेलायतमा साइबर आक्रमणका कारण गएको महिना एउटा सानो ऊर्जा केन्द्र बन्द गर्नु परेको खुलेको छ। सो आक्रमण इरानी सत्तासँग सम्बन्धित आक्रमणकारीले गरेको सन्डे टेलिग्राफले जनाएको छ। थप जानकारी सहित बीबीसीका टम साइमन्स।
2: For security reasons, neither the government nor the National Cyber Security Center, which deals with attacks on critical infrastructure, would give further details of the site affected. However, this was not an attack on an essential service, such as a large power station. The Department for Energy Security and Net Zero said the incident affected a small-scale generator, and at no point was there a risk to the wider energy system.
3: नमस्कार म महेन्द्र
1: यो बीएफबीएस गोर्खा रेडियो हो।

जिंदगी भरी कति साड़छौ कति बाड़छौ जिंदगी भरी जिंदगी।

मावी कहाँ कहाँ उड़ी छौ जिंदगी भरी जिंदगी।

0: जो
1: मामाउ हैन यो त होसी खोलाको माइतरङ जस्तो छ ओर त सानो देखेको थिए अहिले त दोहोरो अंगुरा हरलग दो भो भाई छ
2: थाम्नु नि

0: सैन्य समुदायमा
1: रिलायन्स भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: फ्लाइ बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: सत्तारूढ राजपा सभापति रवि लामिछानेले सरकारप्रति नागरिक खुसी छन् भन्नुभएको छ। पार्टी कार्यालयको कार्यक्रममा सभापति लामिछानेले आफूहरूलाई मत हाल्नेहरूलाई सन्तुष्ट बनाउन प्रयास भइरहेको बताउनु भएको हो।
4: नागरिकले गुनासो गरिसकेका छैनन्। ती नागरिकहरू जसले बुवासँग झगडा गरेर आमासँग झगडा गरेर छोरोसँग झगडा गरेर बुवा हजुरबुवा काका टोल छिमेकसँग झगडा गरेर घन्टीमा भोट हालेका छन् उनीहरू अहिले बोलेका छैनन्। उनीहरूले भनेका छन् यो सरकारले भ्रष्टाचार गरेको छैन अहिले नबोल भनिरहेका छन्। उनीहरूले बोल्ने दिन आयो भने चाहिँ हामीलाई गाह्रो हुन्छ। उनीहरूलाई बोल्ने दिन आउन नदिने जिम्मा तपाईँ हाम्रो।
3: ऊर्जा मन्त्री विराज भक्त श्रेष्ठले उत्पादन बढी हुने समयमा बढी खपत गर्ने उपभोक्तालाई विद्युत महसुल सहुलियत दिने तयार भइरहेको जानकारी दिनुभएको छ। मोरङका औद्योगिक व्यवसायसँग भेट्दै मन्त्री श्रेष्ठले निजी क्षेत्रलाई प्रोत्साहन गर्न प्रतिबद्ध रहेको बताउनु भएको छ। बर्खायाममा बढ्ने विद्युत उत्पादनलाई स्वदेशमै अधिकतम खपत गराउने गरी मौसमी विद्युत महसुल निर्धारण गर्ने र बढी विद्युत खपत गर्ने उद्योग तथा ग्राहकलाई सहुलियत दरमा विद्युत उपलब्ध गराउने उहाँको भनाइ छ। उद्योगको उत्पादन लागत घटाउने विद्युत खपत बढाउने र नेपाली उद्योगको प्रतिस्पर्धात्मक क्षमता बलियो बनाउने आफूहरूको प्राथमिकता भएको उहाँले उल्लेख गर्नुभएको छ। सुनसरी मोरङ क्षेत्रमा निर्माण भइरहेका 9 नयाँ सब स्टेसन सञ्चालनमा आएपछि विद्युत आपूर्ति थप भरपर्दो र दिगो बन्ने उहाँको दावी छ। सरकारले ल्याउने नयाँ शिक्षा कानुनमा शिक्षक टिकाउने उपाय राख्न सुझाव दिइएको छ। शिक्षाविद प्राध्यापक डाक्टर मनप्रसाद बाग्लेले 60,000 शिक्षक दरबन्दी खाली रहेको अवस्थामा विश्वभर रहेको समस्या सुल्झाउने चुनौती रहेको बताउनु भएको हो।
5: संसारभरमै यो समस्या छ भन्दैमा हामी पञ्चायत कुरो भएन, हामीले त्यस समस्यालाई कसरी निराकरण गर्नु? नम्बर वान, शिक्षकको चाहिँ तपाईँको चाहिँ सामाजिक प्रतिष्ठा कसरी माथि ल्याउन सकिन्छ? नम्बर टू, शिक्षकलाई तपाईँको चाहिँ उसको चाहिँ परिवार पाल्न पुग्ने उसलाई अन्यत्रबाट भेदभाव नहुने किसिमबाट उसलाई कसरी राज्यले सम्मान गर्न सक्छ? नम्बर थ्री, क्वालिफाइड टिचर कसरी चाहिँ तपाईँको सिस्टममा इन्ट्री गर्न सकिन्छ र भएको टिचरलाई अझ बढी क्वालिफाइड कसरी गर्न सकिन्छ? होइन, यो विभिन्न किसिमको कुरा अहिलेदेखि नसोच्ने हो भने हामीले दुःख पाउँछौँ।
3: शिक्षा मन्त्रालयले नयाँ विधेयकमाथि छलफल जारी राखेका बेला वाग्लेको भनाइ आएको छ। सप्तरीको शम्भुनाथ नगरपालिका 3 ट्राफिक चोकमा 2 बालिकाको हत्या भएको छ। स्थानीय मोहम्मद इरफानकी छोरी खुसी आज बिहानदेखि बेपत्ता हुनुहुन्थ्यो। परिवारले बालिका हराएको जानकारी प्रहरलाई गराएपछि प्रहरले खोजी गर्दा बालिका आफ्नै घरको पछाडिपट्टिको झाडीमा मृत फेला पर्नुभएको हो। घटनाको अनुसन्धानका क्रममा प्रहरले घरकै एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ। यस्तै 12 कलैया उपमहानगरपालिका 1 कट्टी वर्षाबाट हराएकी 2 बालिका पनि 12 सकुशल भेटिनु भएको छ। स्थानीय मुकेश मण्डलकी छोरी बिन्दी मण्डल हिजो साँझ 5:30 आफ्नै घरबाट बेपत्ता हुनुभएको थियो। बालिकालाई स्थानीयवासीले आज बिहान 5 कलैया उपमहानगरपालिका 26 फेला पारेका हुन्। चितवनको खोर्सोर हात्ती प्रजनन तथा तालिम केन्द्रमा पर्यटकको ओहिरो लागेको छ। खोर्सोरमा आएका जङ्गली हात्ती गोविन्दे र रोनाल्डो पर्यटकका मुख्य आकर्षण बनेका छन्। खोर्सोर हात्ती प्रजनन तथा तालिम केन्द्रका प्रमुख मणिपुरण चौधरी:
6: अब यहाँ चाहिँ वर्षेनी जङ्गली हात्तीहरू आइरहनुहुन्छ, जस्तो कि रोलान्डो, गोविन्द, धुर्वे र शेरगज र भीमगज भन्ने। तर अहिले अब बढी सबभन्दा बढी रोलान्डो समय दिनुहुन्छ। अब रोलान्डो भर्खर 2 बसेर गएपछि अब 1 भयो गएको, अनि अहिले यो गोविन्दको आगमन भएछ र यो सँगसँगै बिचबिचमा नयाँ हात्ती पनि अहिले शेरगज भीमगजहरू देखा परिराखेको छ। 3 अगाडिबाट राति चाहिँ आउनुहुन्छ नयाँ हात्ती शेरगज, तर त्यही यो 2 मुठभेट भएर शेरगजलाई लखेटिराख्नु भएछ हाम्रो यो गोविन्द गजले।
3: हालै आएको गोविन्दे मातिएको अवस्थामा रहेकाले अन्य जङ्गली हात्तीलाई लखेट्ने र घरपालुवा हात्तीको पछि लाग्ने गरेको छ। हाल केन्द्रमा 9 माउ र 6 छाबा छन्। 5 पोथी हात्ती गर्भवती छन्। केन्द्रमा हात्ती हेर्न हाल टिकट काट्नु पर्दैन। युक्रेनका राष्ट्रपति जेलेन्स्कीले रुससँग लडिरहेका बेला चुनाव गर्नु अत्यन्तै खतरनाक हुने जवाब दिनुभएको छ। पूर्व रक्षा मन्त्री मिखाइल फेदोरोभले चुनाव गर्नुपर्ने अडानमा कायम रहेको बताएपछि जेलेन्स्कीको भनाइ आएको छ। फेदोरोभ गएको महिना मात्रै बर्खास्त हुनुभएको थियो। उहाँले ढिला वा चाँडो चुनाव गर्नै पर्ने बताउनु भएको छ।
2: It's definitely in my best interest because I want this war to be over and Ukraine to become a successful country. So yeah, this is in my interest for sure. But of course, it's also in the interest of all Ukrainians.
3: र बेलायतमा साइबर आक्रमणका कारण गएको महिना एउटा सानो ऊर्जा केन्द्र बन्द गर्नु परेको खुलेको छ खबर यति नमस्कार
7: यो PFBS गोर्खा रेडियो हो

0: सैन्य समुदायमा
1: बेलायतभरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस।
1: यो बीएफबीएस गोर्खा रेडियो हो।
0: गोर्खा रेडियो हो।
3: सत्तारूढ रासोपा सभापति रवि लामिछानेले सरकारप्रति नागरिक खुसी भएको दावी गर्नुभएको छ। पार्टी कार्यालयको कार्यक्रममा नेता कार्यकर्तासँग सभापति लामिछानेले आम मतदाता अहिलेसम्म सन्तुष्ट रहेको जिकिर गर्नुभएको हो।
4: नागरिकले गुनासो गरिसकेका छैनन्। ती नागरिकहरू जसले बुवासँग झगडा गरेर, आमासँग झगडा गरेर, छोरोसँग झगडा गरेर, बुवा हजुरबुवा काका टोल छिमेकसँग झगडा गरेर घन्टीमा भोट हालेका छन्, उनीहरू अहिले बोलेका छैनन्। उनीहरूले भनेका छन् यो सरकारले भ्रष्टाचार गरेको छैन, अहिले नबोला भनिरहेका छन्। उनीहरूले बोल्ने दिन आयो भने चाहिँ हामीलाई गाह्रो हुन्छ। उनीहरूलाई बोल्ने दिन आउन नदिने जिम्मा तपाईँ हाम्रो।
3: सभापति लामिछानेले विगत 35 वर्षसम्म काम गरेका दलका नेतालाई गाली गर्ने पक्षमा नरहेको समेत बताउनु भएको छ।
4: अब यो 35 वर्षको हिसाबको कुरा गर्ने होइन साथी हो, 35 वर्षको योजना ल्याउनुहोस्। अबको 35 वर्ष, अब बितेको 35 वर्षको लागि उहाँहरूलाई कचकच गर्ने ठाउँमा हामी छैनौँ। जति सके गरे धन्यवाद। अबको 35 वर्ष कस्तो बनाउने, यो त हाम्रै हातमा छ नि।
3: सभापति लामिछानेले माओवादी द्वन्द्वकालमा कार्यकर्ताहरूबीच सहित हुन होटबाजी चल्ने गरेको भन्ने कुराले पार्टी सञ्चालनका लागि अहिले आफूमा गहिरो प्रभाव परेको समेत बताउनु भएको छ। अमेरिकाका आप्रवासन अर्थात् आइस एजेन्टहरूले पक्राउ गरेका नेपालीहरूलाई मध्य अफ्रिकी गणतन्त्र कङ्गो लगेको खबर आएको छ। अमेरिकी सञ्चार संस्था सिबिएसले अवैध रूपमा बसेका नेपालीहरूलाई कङ्गोको बानगोई क्षेत्रमा लगेको उल्लेख गरेको छ। सो संस्थासँगको कुराकानीमा क्युबाका आप्रवासी यस्मानी मोरेनो डे अर्मासले इक्वेडर, हन्डुरास, नेपाल र रुस तथा भियतनामीहरूसँग कङ्गोमा बसिरहेको बताउनु भएको छ।
5: Yo no tengo ningún antecedente criminal, solo infracciones de tránsito.
6: Where are the other deportees from?
5: Nepal.
6: Vietnam.
5: Cuba.
6: Cuba. Ecuador.
5: Honduras. Y Africa. Rusia.
6: And Russia too. Pero ninguno de ustedes es de ese país. None of you are from that country.
5: No.
6: None. Están atrapados. You're stuck.
5: Estamos atrapados en este edificio.
6: Y en África.
5: Otro continente que no conocemos.
3: अत्यन्तै खतरनाक मानिने कङ्गोमा भ्रमण नगर्न एडभाइजरी जारी गर्दै आएको अमेरिकाले सो मुलुकमा अवैध आप्रवासीलाई लगेको हो। अन्य देशका अवैध आप्रवासी स्थानान्तरणका लागि अमेरिकाले कम विकसित विश्वका 30 मुलुकसँग सहमति गरेको छ। बारा घटनालाई लिएर काठमाडौँको माइतीघरमा आज पनि प्रदर्शन भएको छ। घटनाको निष्पक्ष अनुसन्धान गरी दोषी पहिचान गर्न तथा पीडित परिवारलाई न्याय सुनिश्चित गर्न माग गर्दै अभियन्ता र सर्वसाधारण प्रदर्शनमा सहभागी भएका हुन्। प्रदर्शनमा सहभागीहरूले बालबालिकाहरूमाथि हुने यौन हिंसा तथा हत्या नियन्त्रणका लागि राज्यले प्रभावकारी कानुनी तथा संस्थागत व्यवस्था गर्नुपर्ने माग राखेका छन्। प्रदर्शनस्थलमा बलात्कारले फाँसी दे, जस्टिस फर गरिमा चौधरी, न्याय देव सरकार लगायतका सन्देश लेखिएका प्लेकार्ड प्रदर्शन गरिएको छ। बाराको जितपुर सिमारा 1 गएको साउन 31 गते घरबाट सम्पर्कविहीन भएकी 3 वर्षीय गरिमा चौधरी भदौ 2 गते मृत फेला पर्नु भएको थियो। घटनामा संलग्न भएकोमा आधा दर्शन व्यक्ति पक्राउ परेका छन्। यहीबीच सूचना तथा सञ्चार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले जबरजस्ती करणी, यौन हिंसा जस्ता गम्भीर अपराधका घटनामा पीडितको पहिचान खुल्ने सामग्री सम्प्रेषण नगर्न आग्रह गर्नुभएको छ। अपिल जारी गर्दै मन्त्री तिमल सिन्हाले पीडितको गरिमा, गोपनीयता, सुरक्षा र भविष्यमा पर्न सक्ने प्रभावलाई अत्यधिक ध्यान दिन भन्नुभएको छ। यहीबीच 12 बालिकामाथि जघन्य अपराध र हत्याको घटनामा सडकदेखि सञ्चार माध्यममा विभिन्न प्रश्न बिउँझिएका छन्। बालबालिकामाथि हुने यस्ता जघन्य अपराध बारम्बार किन दोहोरिन्छन् भनेर हामीले मनोविद किशोर कुमार थापासँग सोधेका छौँ।
7: यौनजन्य अपराधमा कस्तो मानसिकताले काम गर्छ?
8: प्रभाव पार्ने कुराहरू चाहिँ अब धेरैतिरबाट प्रभाव पारिरहेको हुन्छ। तैपनि अब अलिकति अहिले पछिल्लो समय देखिएको अलिकति डिसअर्डरपट्टिबाट पनि हेरिराखिएको हुन्छ यो। तर अहिले चाहिँ त्यसको एउटा पराकाष्ठा भनेको जस्तो अलिकति मानसिकताको पनि गडबड हुँदै गएको र यो चाहिँ मिडिया सँगसँगैको कुरा र समाज भनौँ अलिकति फरक भइराखेको उसले गर्दाखेरि पनि यो अलिकति बढिराखेको अवस्था छ।
7: यस्तो बेलामा यस्ता घटनाहरू भइरहेका बेलामा सोसियल मिडिया इन्फ्लुएन्सरहरूले चाहिँ कस्तो भूमिका खेलिदिनु पर्छ?
8: यो सोसियल मिडियाको कुरा चाहिँ अलिकति अब मान्छेले अब अहिले लाइक कमेन्ट भ्युज भन्दै त्यसका लागि जथा जे भएछ अलिकति सनसनीपूर्ण तरिकाले पनि अगाडि बढाइदिने गरेछ, त्यसले पनि प्रभाव पारिराखेको एउटा ठाउँ त अवश्य छ। त्यसले गर्दाखेरि अरूलाई मनोबल बढ्ने पनि देखिराखेको छ, सजिलो रहेछ भन्ने जस्तो पनि बढ्यो। एउटा रिलेसनसिप क्राइसिसहरूको कारणले गर्दाखेरि जहाँ कम्फर्टेबल जहाँ सजिलो हो त्यही एटेम्प्टको कुराहरू पनि बढेको चाहिँ हो। अलिकति त्यस्ता कुराहरू देखाउने कुरामा चाहिँ अलिकति संवेदनशील चाहिँ हुनुपर्छ भन्ने चाहिँ हो।
7: यस्ता कुराले ती बाल बालिका बालिकाहरूको मनोविज्ञानमा कस्तो असर गर्छ?
8: कतिपय केसमा बाल बालिकाले बुझेका हुँदैनन्, अनि कसैले त्यस्तै डिमोलिसका कुराहरू गरिराखेको छ भइराखेको छ भने एक त अवेर त हुन्छन्, अब त्यसपछि फियर पनि बढ्दै जान्छ बाल बालिकाहरूमा। त्यो फियर सँगसँगै उनीहरूमा त्यो अब अलिकति आघातपूर्ण स्थितिहरू हुन्छन् जसले गर्दाखेरि पछि गएर उनीहरूको व्यक्तित्वमा असर गर्ने, खुलेर अगाडि कुरा नगर्ने किसिमको कुराहरू, सँगसँगै अलिकति डर त्रासका कुराहरू बसिराख्ने, त्यो चाहिँ अलिकति पछि गएर त्यस्तो घटनाहरूले भनौँ सेकेन्डरी ट्रमा भन्ने किसिमको कुरामा बालबालिकाहरूमा धेरै हुनसक्छ। त्यो प्रत्यक्ष पर्ने त परिहाले तर थाहा पाउनेमा पनि उनीहरूमा त्यस्तो किसिमको प्रभाव असर चाहिँ पछिसम्म रहन सक्छ।
7: यसमा बुबाआमाको भूमिका यस्ता यौनजन्य अपराध नहोस् भन्नका लागि आफ्ना बच्चा बच्चीमा उनीहरूले चाहिँ कस्ता कुरा सिकाउने हो?
8: यो बालबालिकाहरूलाई विशेष गरी यो घरमा आमा अथवा दिदीहरूले अथवा स्कुलमा भयो टिचरहरू भनौँ, विशेष गरी अझै फिमेल टिचरहरू हुनुहुन्छ धेरै हाम्रो त साना बालबालिकाहरूको, उहाँहरूले चाहिँ सानै उमेरदेखि यो गुड टच ब्याड टचका कुराहरू पनि सिकाउनुपर्छ। कसले चाहिँ कुन अवस्थामा कसरी कहाँ छुन्छन्, त्यसको इन्टेन्सिटी के हुन्छ, कसलाई कहाँ छुन दिने नदिने, त्यो एउटा दायरा चाहिँ बालबालिकालाई सानैमै सिकाउनुपर्छ। त्यो भयो भने बालबालिकाहरू आफू अवेर हुन पनि सक्छन्, अरूलाई पनि बताउन पनि सक्छन्।
3: सरकारको लगानी नीति सुधार नभए पुँजी बाहिरिने चेतावनी निजी व्यवसायले दिएका छन्। गैर आवासीय नेपाली संघ एनआरएनएसँग भएको समझदारी पत्र हस्ताक्षर कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले व्यवसायले विभिन्न अवरोध सामना गर्नु परेको बताउनु भएको छ। संसदबाट पारित कानून कार्यान्वयन गर्न बनाइने नियमावली र विभागीय कार्यविधिले कतिपय अवस्थामा मूल कानूनको उद्देश्य नै कमजोर बनाउने गरेको उहाँको आरोप छ।
2: कानुनी सुधार त राम्रो राम्रो पनि सुधारहरू विगतमा भएका छन्, संसदमा छलफल हुन्छ, हरेक ठाउँमा हुन्छ, तर त्यसलाई के छ, ब्युरोक्रासीले कानुन आएपछि नियमावलीको नाउँमा घुमाइदिन्छन् क्या तपाईँको। अब नियमावली त सिधै मन्त्री परिषदबाट पारित हुन्छ, न सांसदलाई थाहा हुन्छ, न केही हुँदैन। ल नियमावलीलाई पनि तपाईँले मिलाउन सक्षम हुनुभयो भने पछि गएर त्यो कार्यविधिको नाउँमा सब उल्टो पुल्टो गरिदिन्छ क्या।
3: निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले गैर आवासीय लगानीकर्ताले ध्यान केन्द्रित गर्नुपर्ने क्षेत्र सम्झाउनु भएको छ।
9: ससाना प्रोजेक्ट र चाहिँ यो गाउँसम्म पुग्ने मिलेर होइन, त्यहाँको कुन चाहिँ टेक्नोलोजी यहाँ ल्याएर हुन्छ, कृषि प्रविधि हुन्छ कि अथवा के कुरा हुन्छ, त्यो प्रविधि भित्राएर हामी सहकार्य गरौँ र हाम्रो नेपाल चेम्बर अफ कमर्सको पनि गाउँको तल्लो तल्लो तह तबकासम्म चाहिँ सञ्जाल भएकोले सहकार्य गर्न सकिन्छ।
3: भारतीय विदेश मन्त्री डाक्टर एस जयशंकरले आफ्ना छिमेकी मुलुकको नेपाल लगायतको अवस्थालाई निकै तरल मानेको बताउनु भएको छ। आफ्नै मुलुकमा आयोजित इटी वर्ल्ड लिडर्स फोरममा मन्त्री जयशंकरले जस्तोसुकै परिस्थितिमा छिमेक पहिलो भन्ने मान्यतामा आफ्नो सरकार अडिग रहेको बताउनु भएको छ।
10: द फर्स्ट प्रायोरिटी इज अब्भियसली टु सिक्योर द नेबरहुड एन्ड व्हेन यू टॉक्ड अबाउट डी रिस्किंग यू वुड नोटिस इन दिस इयर्स एक्चुअली द नेबरहुड हैज आल्सो बीन एक्सेप्शनली वोलेटाइल। You've had unrest and government changes in Sri Lanka, in Bangladesh, in Nepal. Myanmar has been a continuing situation. Pakistan, the less said, the better. So you've had actually a very turbulent neighborhood.
3: Aba khabar fattafatt.
7: ललितपुर पुलचोकको मानवाधिकार आयोगको कार्यालय बाहिर धरनामा बसेका लघुवित्त ऋणीहरू सरकारसँगको सहमतिपछि घर फर्किए। सरकारले साझा यातायातका 8 बसको व्यवस्था गरेर 323 ऋणीहरूलाई घर पठायो। कतार र मलेसियामा पसिना बगाएर स्वदेश फर्किएका मोरङ लक्ष्मी मार्गका प्रेम श्रेष्ठ सुकुटी व्यवसायमा रमाउँदै। प्रेमले मासिक 100 किलो रागाको सुकुटी बिक्री गरेर महिनाको 2 लाख बढी आमदानी गर्दै। कक्षा कोठाको अभाव झेल्दै आएको बागलुङ ढोरपाटन नगरपालिका नौ सुकुरदुङको सत्यवती माध्यमिक विद्यालयमा गोर्खा वेलफेयर ट्रस्टले 12 नयाँ कक्षा कोठा र 8 शौचालय बनाइदियो। ट्रस्टको 2,68,00,000 लागतमा 8 महिनामै सुविधा सम्पन्न।
3: यो BFBS कुलकर्ण रेडियो हो।

0: SBS Gorkha Radio.
1: Sainya Samudai Ma.
2: Relying Buddy.
1: On air.
2: App Ma.
1: Ani Smart Speaker Ma Bunhos.
3: Play BFBS.
2: You. BFBS Gorkha Radio.
3: Radio.
1: Gorkha Radio.
4: विद्युतमा लगाइएको भ्याट हटाउन तथा बकेउता उठाउन माग गर्दै उज्यालो नेपाल पार्टीले हस्ताक्षर अभियान चलाएको छ। अध्यक्ष कुलमान घिसिङ नेतृत्वको पार्टीले कर हटाउन र डेडिकेटेड तथा ट्रङ्क लाइनको बकेउता असुल गर्न माग गर्दै वृहत अभियान चलाएको हो। सो पार्टीले भोलिबाट भदौ 24 गतेसम्म ललितपुरका विभिन्न स्थानीय तहमा अभियान सञ्चालन गर्ने जनाएको छ। सो पार्टीले रामेछापको मन्थरीमा पनि हस्ताक्षर कार्यक्रम गरेको छ। कार्यक्रममा अध्यक्ष घिसिङ पनि पुग्नु भएको छ।
5: अहिलेको हिजोको सरकार त त्यस्तै काम गर्दै अहिलेका नयाँ भनिएकाहरू झन् त्योभन्दा चाहिँ 10 गुणा उभ्रेर आफू काम नगर्ने, काम गर्न नसक्ने, जनतालाई डेलिभरी दिन नसक्ने अनि उल्टो चाहिँ हिजोका कारणले हिजोको सामानहरू बिग्रेर हिजो गरेका काम गल्ती भएर चाहिँ हाम्रो चाहिँ यो सिस्टम बिग्रियो, के अरे चाहिँ प्राविधिक समस्या आयो भनेर पन्छेर हुन्छ? आफूले काम गर्नु पर्यो नि। ऊर्जा मन्त्रालय किन बसेको?
4: सरकारले चालु आर्थिक वर्षदेखि 50 युनिटभन्दा बढी बिजुली खपत गर्दा 5% भ्याट लागू गरेको छ। सरकारले ल्याउने नयाँ शिक्षा कानुनमा शिक्षक टिकाउने उपाय राख्न सुझाव दिइएको छ। शिक्षाविद प्राध्यापक डाक्टर मनप्रसाद बाग्लेले 60,000 शिक्षक तरबन्दी खाली रहेको अवस्थामा विश्वभर रहेको नेपालको समस्या सुल्झाउने चुनौती रहेको बताउनु भएको हो।
6: संसारभरमै यो समस्या छ भन्दैमा हामी पञ्चायत कुरो भएन, हामीले त्यस समस्यालाई कसरी निराकरण गर्ने? नम्बर वान, शिक्षकको चाहिँ तपाईँको चाहिँ सामाजिक प्रतिष्ठा कसरी माथि ल्याउन सकिन्छ? नम्बर टू, शिक्षकलाई तपाईँको चाहिँ उसको चाहिँ परिवार पाल्न पुग्ने, उसलाई अन्यत्रबाट भेदभाव नहुने किसिमबाट उसलाई कसरी राज्यले सम्मान गर्न सक्छ? नम्बर थ्री, क्वालिफाइड टिचर कसरी चाहिँ तपाईँको सिस्टममा इन्ट्री गर्न सकिन्छ र भएको टिचरहरूलाई अझ बढी क्वालिफाइड कसरी गर्न सकिन्छ? होइन, यो विभिन्न किसिमको कुरा अहिलेदेखि नसोच्ने हो भने हामीले दुःख पाउँछौँ।
4: पूर्वीनाका काँकरभिट्टाबाट गत आर्थिक वर्षमा 24 अर्बभन्दा बढीको कृषिजन्य वस्तु आयात भएको छ।
7: प्लान्ट क्वारेन्टिन कार्यालय काँकरभिट्टाका प्रमुख नन्दकिशोर सिंहका अनुसार आर्थिक वर्ष 2082-83 भारत, चीन, अस्ट्रेलिया र बंगलादेशबाट खाद्यान्न, दलहन, ताजा तरकारी र फलफूल गरी जम्मा 24,26,74,00,000 कृषि उपज सामग्री नेपाल भित्रिएको हो। आयातित कृषि वस्तुमध्ये सबैभन्दा ठूलो हिस्सा खाद्यान्न र दलहनको छ। भारतबाट 24,23,00,000 चामल र कोदो, 18,83,00,000 आयात भएको छ। यस्तै अस्ट्रेलिया र भारतबाट 18,28,00,000 1,996 मेट्रिक टन चना, 10,88,00,000 अस्ट्रेलियाबाट 796 मेट्रिक टन मासको दाल भित्रीको कार्यालयको तथ्याङ्कमा उल्लेख छ। यसै गरी ताजा तरकारीतर्फ भारतबाट उल्लेख्य मात्रामा गोलभेडा, काँक्रो, भेडे खुर्सानी र फर्सी आयात भएको छ। एक वर्षको अवधिमा 14,39,66,000 गोलभेडा, 7,90,64,000 काँक्रा र खुर्सानी, 3,24,35,000 आयात भएको तथ्याङ्क छ। फलफूलतर्फ भारत र चीनबाट स्याउ, भोइकटर, तर्बुजा र नास्पाती मुख्य रूपमा भित्रिएका छन्। भारत र चीनबाट 29,59,00,000 स्याउ र भारतबाट तर्बुजा 14,24,81,000 आयात भएको प्लान्ट क्वारेन्टिन कार्यालयले जनाएको छ।
4: जिल्ला प्रशासन कार्यालय काठमाडौँले उपत्यकामा निजी स्तरमा सञ्चालित छात्रावासलाई मापदण्ड सुधार गर्न 1 महिने अल्टिमेटम दिएको छ। होस्टलहरूमा विद्यार्थीमाथि अमानवीय व्यवहार हुने गरेको, चर्को शुल्क असुलिएको, पूर्वाधार कमजोर रहेको र लागु औषधको समेत प्रयोग बढेको जस्ता गुनासा आएपछि प्रशासनले सूचना जारी गरेर निर्देशन दिएको हो। पछिल्लो समय प्रशासनले गरेको नियमित तथा आकस्मिक अनुगमनका क्रममा केही होस्टललाई 3,00,000 रुपियाँसम्म जरिवाना र सिलबन्दी समेत गरिएको छ। युक्रेनका राष्ट्रपति जेलेन्स्कीले रुससँग लडिरहेका बेला चुनाव गर्नु अत्यन्तै खतरनाक हुने जवाब दिनुभएको छ। पूर्व रक्षा मन्त्री मिखाइल फेदोरोभले चुनाव गर्नुपर्ने अडानमा कायम रहेको बताएपछि जेलेन्स्कीको भनाइ आएको छ। फेदोरोभ गएको महिना मात्रै बर्खास्त हुनुभएको थियो। उहाँले ढिला वा चाँडो चुनाव गर्ने पर्ने बताउनु भएको छ।
8: It's definitely in my best interest because I want this war to be over and Ukraine to become a successful country. So yeah, this is in my interest for sure. But of course, it's also in the interest of all Ukrainians.
4: र इरानका राष्ट्रपति मसुद पेजेस्कियानले मूल्यवृद्धि, जनजीविका, बेरोजगारी लगायत विभिन्न समस्या भोग्नु परेको बताउनु भएको छ। अमेरिकाले इरानको सत्ता हल्लाउने गरी प्रतिबन्ध लगाउने बताएपछि राष्ट्रपति पेजेस्कियानको भनाई आएको छ। इरानी अधिकारीहरूले अमेरिकी प्रतिबन्धमा सघाउनेलाई पनि शत्रु मानिने बताएका छन्। यसैबीच इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघेलले भोलि सोमबार पाकिस्तानका सेना प्रमुख असीम मुनिरले इरान भ्रमण गर्ने जानकारी दिनुभएको छ। खबर यति नै। नमस्कार, म महेन्द्र।
0: यो BFBS गोर्खा रेडियो हो।

0: BFBS Gorkha Radio.
1: Sainya Samudaya Ma.
0: Relayan Bhari.
1: On Air.
0: App Ma.
1: Ani Smart Speaker Ma Bandhos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Radio. Gorkha Radio.
3: शिक्षण पेसामा आकर्षण बढाउने गरी कानून बनाउन शिक्षक महासंघका अध्यक्षले सरकारलाई भनेका छन्। काठमाडौँको एक कार्यक्रममा अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले शिक्षाबारे एउटै प्रश्नको उत्तर दिन सकेमा धेरै समस्या समाधान हुने बताउनु भएको छ।
4: अरू पेसाका मान्छे शिक्षण पेसामा किन आउन चाहँदैनन् र शिक्षण पेसाका मान्छे सधैँ अरू पेसामा किन जान चाहन्छन्, यो प्रश्नको उत्तर हामीले खोज्नुपर्छ। र हरेक अभिभावक शिक्षक समेत सेनाले आफ्नो सन्तानलाई सेना बनाउन चाहन्छ, प्रहरी बनाउन चाहन्छ, निजामतीमा लैजान चाहन्छ, हरेक पेसाका मान्छे आफ्नो सन्तानलाई आफ्नो पेसा अनुकरण गरेको देख्न चाहन्छन्। तर शिक्षकले, म पनि शिक्षक हुँ, मेरा सन्तान पनि शिक्षणमा छैनन्, शिक्षण पेसामा किन लाग्न चाहँदैन?
3: शिक्षकका समस्याबारे शिक्षा मन्त्रालयमा 54 बुँदा बुझाइएको उहाँको भनाइ छ। शिक्षा मन्त्रालय लगायत सरकारवालालाई आउन लागेको विद्यालय शिक्षा संशोधन विधेयकबारे छलफल चलाइएको छ। बाँकेको राप्ती सोनारी गाउँपालिकाले प्राकृतिक विपदामा समुदाय स्तरबाट घोष तथा उद्धारमा खटिन सक्ने स्थानीय जनशक्ति तयार गरेको छ। गाउँपालिकाका सबै वडाका लागि 49 स्वयंसेवक तयार गरिएको राप्ती सोनारी गाउँपालिका अध्यक्ष तप्त पौडेलले बताउनु भएको छ। अहिले बाढीमा फँसेकाको उद्धारदेखि आगलागी नियन्त्रण र घाइतेलाई प्राथमिक उपचार दिने सिपसहित विपद व्यवस्थापन स्वयंसेवक तयार भएका छन्। गाउँपालिकाले सशस्त्र प्रहरी बलको 42 रिजर्भ गण शमशेरगञ्जसँगको साझेदारी र समन्वयमा सञ्चालन गरेको 18 तालिमपछि स्थानीय उद्धार टोली पालिका स्तरीय विपद व्यवस्थापन स्वयंसेवकका रूपमा परिचालन भएका छन्। बाढीमा फँसेका व्यक्तिलाई सुरक्षित स्थानमा निकाल्ने, घरमा लागेको आगो नियन्त्रण गर्ने, पानी प्रयोग गर्न नमिल्ने ठाउँमा आगो निभाउने तरिका तथा भूकम्पपछि भत्किएको संरचनाबाट घाइतेको उद्धार गर्ने लगायत अभ्यास स्वयंसेवकले तालिमका क्रममा सिकेका छन्। तालिममा सिपिआर अर्थात् मुटु तथा श्वास प्रश्वास रोकिएको अवस्थामा गरिने जीवन रक्षक विधिको सैद्धान्तिक र व्यावहारिक अभ्यास गराइएको छ। ऊर्जा मन्त्री विराज भक्त श्रेष्ठले उत्पादन बढी हुने समयमा बढी खपत गर्ने उपभोक्तालाई महसुल सहुलियत दिने तयारी भइरहेको जानकारी दिनुभएको छ। मोरङका औद्योगिक व्यवसायसँग भेट्दै मन्त्री श्रेष्ठले निजी क्षेत्रलाई प्रोत्साहन गर्न प्रतिबद्ध रहेको बताउनु भएको छ। बर्खायाममा बढ्ने विद्युत उत्पादनलाई स्वदेशमै अधिकतम खपत गराउने गरी मौसमी विद्युत महसुल निर्धारण गर्ने र बढी विद्युत खपत गर्ने उद्योग तथा ग्राहकलाई सहुलियत दरमा विद्युत उपलब्ध गराउने उहाँको भनाइ छ। उद्योगको उत्पादन लागत घटाउने, विद्युत खपत बढाउने र नेपाली उद्योगको प्रतिस्पर्धात्मक क्षमता बलियो बनाउने आफूहरूको प्राथमिकता रहेको उहाँले उल्लेख गर्नुभएको छ। सुनसरी मोरङ क्षेत्रमा निर्माण भइरहेका 9 नयाँ सब स्टेसन सञ्चालनमा आएपछि विद्युत आपूर्ति थप भरपर्दो र दिगो बन्ने उहाँको दावी छ। चितवनको खुर्सुर हात्ती प्रजनन तथा तालिम केन्द्रमा पर्यटकको ऐरो लागेको छ। खुर्सुरमा आएका जङ्गली हात्ती गोविन्दे र रोनाल्डो पर्यटकका मुख्य आकर्षण बनेका छन्। खोरसोर हात्ती प्रजनन तथा तालिम केन्द्रका प्रमुख मणिपुरण चौधरी:
5: अब यहाँ चाहिँ वर्ष नै जङ्गली हात्तीहरू आइरहनुहुन्छ, जस्तो कि रोलान्डो, गोविन्द, धुर्वे र शेरगज र भीमगज भन्ने। तर अहिले अब बढी सबभन्दा बढी रोलान्डो समय दिनुहुन्छ। अब रोलान्डो भर्खर 2 बसेर गएपछि अब 1 भयो गएको, अनि अहिले यो गोविन्देको आगमन भएछ। र यो सँगसँगै बिचबिचमा नयाँ हात्ती पनि अहिले शेरगज, भीमगजहरू देखा परिराखेको छ। 3 अगाडिबाट राति चाहिँ आउनुहुन्छ नयाँ हात्ती शेरगज। तर त्यही हो, 2 मुठभेट भएर शेरगजलाई लखेटिराख्नु भएछ हाम्रो यो गोविन्दगजले।
3: हाल केन्द्रमा 9 माउ र 6 छावा छन्। 5 पोते हात्ती गर्भवती छन्। केन्द्रमा हात्ती हेर्न हाल टिकट काट्नु पर्दैन। टेस्लाले सेप्टेम्बर 3 साइबर क्याब रोबोट्याक्सी सार्वजनिक गर्ने भएको छ। टेक्सासको अस्टिनमा साइबर क्याब घोषणा गरिने भनिए पनि औपचारिक पुष्टि नभएको टेस्ला केन्द्रित समाचार संस्था टेस्ला राटीले जनाएको छ। साइबर क्याब विशेष रूपमा आफै चल्ने गरी डिजाइन गरिएको सवारी साधन हो। यसमा स्टेयरिङ व्हील र पेडल राखिएको छैन। यो गाडी टेस्लाको सेल्फ ड्राइभिङ सफ्टवेयरमा निर्भर रहनेछ। टेस्लाका प्रमुख कार्यकारी अधिकृत एलन मस्कले यसअघि साइबर क्याब निजी ग्राहकलाई प्रति एकाइ 30,000 अमेरिकी डलरभन्दा कम मूल्यमा बिक्री गर्ने योजना रहेको बताउनु भएको थियो। इङ्ग्लिस प्रिमियर लिगमा म्यान्चेस्टर सिटीको सुरुवाती खेलका लागि स्ट्राइकर अर्लिङ हालनले आफ्नो चर्चित कपाल काट्नु भएको छ। कपाल काटेको तस्विर निकाल्दै हालानले नयाँ सिजन नयाँ कटाई भन्ने सन्देश पनि दिनुभएको छ। फोक्स स्पोर्ट्सका जेम्स गोर्डनसँगको कुराकानीमा हालानले स्विस स्टार जातलान इब्राहिमोभिचको सल्लाहमा कपाल काटेको बताउनु भएको थियो। खबर यति नै, नमस्कार।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: विद्युतमा लगाइएको भ्याट हटाउन तथा बक्यौता उठाउन माग गर्दै उच्यालो नेपाल पार्टीले हस्ताक्षर अभियान चलाएको छ। अध्यक्ष कुलमान घिसिङ नेतृत्वको पार्टीले कर हटाउन र डेडिकेटेड तथा ट्रंक लाइनको बक्यौता असुल गर्न माग गर्दै वृहत अभियान चलाएको हो। सो पार्टीले भदौ 14 गतेसम्म ललितपुरका विभिन्न स्थानीय तहमा अभियान सञ्चालन गरिने जनाएको छ। पार्टीले रामेछापको मन्थलीमा पनि हस्ताक्षर कार्यक्रम गरेको छ। कार्यक्रममा अध्यक्ष घिसिङ पनि पुग्नु भएको छ।
4: अहिलेको हिजोको सरकार त त्यस्तै काम गर्दै अहिलेका नयाँ भनिएकाहरू झन् त्यो भन्दा चाहिँ 10 गुणा उभ्रेर आफू काम नगर्ने काम गर्न नसक्ने जनतालाई डेलिभरी दिन नसक्ने अनि उल्टो चाहिँ हिजोका कारणले हिजोको सामानहरू बिग्रेर हिजो गरेका काम गल्ती भएर चाहिँ हाम्रो चाहिँ यो सिस्टम बिग्रियो के अरे चाहिँ प्राविधिक समस्या आयो भनेर पन्छेर हुन्छ। आफूले काम गर्नु पर्यो नि। ऊर्जा मन्त्रालय किन बसेको?
3: सरकारले चालू आर्थिक वर्षदेखि 50 युनिट भन्दा बढी बिजुली खपत गर्दा 5% भ्याट लागू गरेको छ। शिक्षण पेसामा आकर्षण बढाउने गरी कानून बनाउन शिक्षक महासंघका अध्यक्षले सरकारलाई भनेका छन्। काठमाडौँको एक कार्यक्रममा अध्यक्ष लक्ष्मी किशोर सुविदीले शिक्षाबारे एउटै प्रश्नको उत्तर दिन सकिएमा धेरै समस्या समाधान हुने बताउनु भए।
5: अरू पेसाका मान्छे शिक्षण पेसामा किन आउन चाहँदैनन् र शिक्षण पेसाका मान्छे सधैँ अरू पेसामा किन जान चाहन्छन्, यो प्रश्नको उत्तर हामीले खोज्नुपर्छ। र हरेक अभिभावक शिक्षक समेत सेनाले आफ्नो सन्तानलाई सेना बनाउन चाहन्छ, प्रहरी प्रहरी बनाउन चाहन्छ, निजामतीमा लैजान चाहन्छ। हरेक पेसाका मान्छे आफ्नो सन्तानलाई आफ्नो पेसा अनुकरण गरेको देख्न चाहन्छन्। तर शिक्षकले, म पनि शिक्षक हुँ, मेरा सन्तान पनि शिक्षणमा छैनन्, शिक्षण पेसामा किन लाग्न चाहँदैन?
3: शिक्षकका समस्याबारे शिक्षा मन्त्रालयमा 54 बुँदा बुझाइएको उहाँको भनाइ छ। शिक्षा मन्त्रालय लगायत सरकारवालालाई आउन लागेको विद्यालय शिक्षा संशोधन विधेयकबारे छलफल चलाइएको छ। यो वर्ष लामखुट्टेको प्रकोप शुरू भए यता ज्यापानिज इन्सेफ्लाइटिस जेईका कारण मृत्यु हुनेको संख्या 21 पुगेको छ।
6: स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाले पछिल्लो पटक देशका 59 स्थानीय तहका 80 जनामा जेई पुष्टि भएकोमा 21 जनाको मृत्यु भएको जनाएको हो। मृतकमध्ये 86% जेई विरुद्धको खोप नलगाएको पाइएको छ। महाशाखाले जेईबाट सम्बन्धित धेरै झापामा 10 जनामा संक्रमण पाइएको बताएको छ। मुख्यत तराईका स्थानीय तहमा देखिएको संक्रमण काठमाडौँ लगायत पहाडी भागमा समेत देखिएको छ। बङ्गुर, हाँस जस्ता संक्रमित जनावरलाई टोकेको लामखुट्टेले मानिसलाई पनि टोकेमा यो रोग सर्ने गर्दछ। यो रोग लागेपछि संक्रमित प्रत्येक 3 जनामध्ये 1 जनाको मृत्यु, 1 जनालाई दीर्घकालसम्मका लागि अपाङ्गता वा स्नायु रोग र 1 जनालाई मात्र निको हुने गरेको छ। महाशाखाको तथ्याङ्क अनुसार संक्रमण पुष्टि भएका मध्ये 64% 15 वर्ष माथिका छन्। मृत्यु भएका मध्ये 50 वर्ष माथिका व्यक्तिको संख्या 86% छ। यो रोग लागेमा मृत्यु हुने सम्भावना 26% रहेको छ।
3: अब खबर फटाफट।
7: ललितपुर पुलचोकको मानवाधिकार आयोगको कार्यालय बाहिर धरनामा बसेका लघुवित्त ऋणीहरू सरकारसँगको सहमतिपछि घर फर्किए। सरकारले साझा यातायातका 8 बसको व्यवस्था गरेर 323 ऋणीहरूलाई घर पठायो। कतार र मलेसियामा पसिना बगाएर स्वदेश फर्किएका मोरङ लक्ष्मी मार्गका प्रेम श्रेष्ठ सुकुटी व्यवसायमा रमाउँदै। प्रेमले मासिक 100 किलो रागाको सुकुटी बिक्री गरेर महिनाको 2 लाख बढी आमदानी गर्दै। कक्षा कोठाको अभाव जल्दै आएको बागलुङ ढोरपाटन नगरपालिका 9 सुकुरदुङको सत्यवती माध्यमिक विद्यालयमा गोर्खा वेलफेयर ट्रस्टले 12 नयाँ कक्षा कोठा र 8 शौचालय बनाइदियो। ट्रस्टको 2,68,00,000 लागतमा 8 महिनामै सुविधा सम्पन्न भवन निर्माण। खोटाङको हलेसितु आचुङ नगरपालिकाका 3 अति विपन्न परिवारले भूकम्प प्रतिरोधी नयाँ घर पाए। नगरपालिकाले प्रति परिवार 5 लाख लगानी गरेर 2 कोठा भएको 1 तले घर बनाइदियो। नेपाली बजारमा सुनको भाव निरन्तर उकालो लाग्दै तोलाकै 3,19,500 पुग्यो। र 14 दक्षिण एसियाली खेलकुद पाकिस्तानमा आगामी चैत्र 20 देखि 28 गतेसम्म चल्ने, सागमा जम्मा 28 खेल हुने।
3: टेस्लाले सेप्टेम्बर 3 साइबर क्याब रोबोट ट्याक्सी सार्वजनिक गर्ने भएको छ। टेक्सासको अस्टिनमा साइबर क्याम्प घोषणा गरिने भनिए पनि औपचारिक पुष्टि नभएको टेस्ला केन्द्रित समाचार संस्था टेस्ला रोयटीले जनाएको छ। साइबर क्याम्प विशेष रूपमा आफै चल्ने गरी डिजाइन गरिएको सवारी साधन हो। यसमा स्टेरिङ व्हील र पेडल राखिएको छैन। यो गाडी टेस्लाको सेल्फ ड्राइभिङ सफ्टवेयरमा निर्भर रहनेछ। हवस् त, अहिलेसम्मका खबर यति नै। नमस्कार।
0: BFBS Gorkha Radio.

0: अन्य समुदायमा
1: बिलाइन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्लाइ बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले जबरजस्तीकरणी यौन हिंसा जस्ता गम्भीर अपराधका घटनामा पीड़ितको पहिचान खुल्ने सामग्री सम्प्रेषण नगर्न आग्रह गर्नुभएको छ। अपील जारी गर्दै मन्त्री तिमल सिन्हाले पीड़ितको गरिमा गोपनीयता सुरक्षा र भविष्यमा पर्न सक्ने प्रभावलाई अत्यधिक ध्यान दिन भन्नुभएको छ। यही बीच बारामा बालिकामाथि जघन्य अपराध र हत्याको घटनामा सड़कदेखि संचार माध्यममा विभिन्न प्रश्नहरू बिउँसिएका छन्। बालबालिकामाथि हुने यस्ता जघन्य अपराध बारम्बार किन दोहोरिन्छन् भनेर हामीले मनोविद किशोर कुमार थापासँग कुरा गरेका छौं।
4: यौनजन्य अपराधमा कस्तो मानसिकताले काम गर्छ,
5: प्रभाव पार्ने कुराहरू चाहिँ अब धेरैतिरबाट प्रभाव पारिरहेको हुन्छ। तैपनि अब अलिकति अहिले पछिल्लो समय देखिएको अलिकति डिसअर्डरपट्टिबाट पनि हेरिराखिएको हुन्छ यो। तर अहिले चाहिँ त्यसको एउटा पराकाष्ठा भनेको जस्तो अलिकति मानसिकताको पनि गडबड हुँदै गएको र यो चाहिँ मिडिया सँगसँगैको कुरा र समाज भनौँ अलिकति फरक भइराखेको उसले गर्दाखेरि पनि यो अलिकति बढिराखेको अवस्था छ।
4: यस्तो बेलामा यस्ता घटनाहरू भइरहेका बेलामा सोसियल मिडिया इन्फ्लुएन्सरहरूले चाहिँ कस्तो भूमिका खेलिदिनुपर्छ?
5: यो सोसियल मिडियाको कुरा चाहिँ अलिकति अब मान्छेले अब अहिले लाइक कमेन्ट भ्युज भन्दै त्यसका लागि जथा जे भएछ अलिकति सनसनीपूर्ण तरिकाले पनि अगाडि बढाइदिने गरेका छ। त्यसले पनि प्रभाव पारिराखेको एउटा ठाउँ त अवश्य छ। त्यसले गर्दाखेरि अरूलाई मनोबल बढ्ने पनि देखिराखेको छ, ए सजिलो रहेछ भन्ने जस्तो पनि बढ्यो। एउटा रिलेसनसिप क्राइसिसहरूको कारणले गर्दाखेरि जहाँ कम्फर्टेबल जहाँ सजिलो हो त्यही एटेम्प्टको कुराहरू पनि बढेको चाहिँ हो। अलिकति त्यस्ता कुराहरू देखाउने कुरामा चाहिँ अलिकति संवेदनशील चाहिँ हुनुपर्छ भन्ने चाहिँ हो।
4: यस्ता कुराले ती बाल बालिका बालिकाहरूको मनोविज्ञानमा कस्तो असर गर्छ?
5: कतिपय केस त बाल बालिकाले बुझेका हुँदैनन् अनि कसैले त्यस्तै डिमोलिसका कुराहरू गरिराखेको छ भइराखेको छ भने एक त अवेर त हुन्छन्, अब त्यसपछि फियर पनि बढ्दै जान्छ बालबालिकाहरूमा। त्यो फियर सँगसँगै उनीहरूमा त्यो अब अलिकति आघातपूर्ण स्थितिहरू हुन्छन् जसले गर्दाखेरि पछि गएर उनीहरूको व्यक्तित्वमा असर गर्ने, खुलेर अगाडि कुरा नगर्ने किसिमको कुराहरू, सँगसँगै अलिकति डर त्रासका कुराहरू बसिराख्ने, त्यो चाहिँ अलिकति पछि गएर त्यस्तो घटनाहरूले भनौँ सेकेन्डरी ट्रमा भन्ने किसिमको कुरामा बालबालिकाहरूमा धेरै हुनसक्छ। त्यो प्रत्यक्ष पर्ने त परिहाले तर थाहा पाउनेमा पनि उनीहरूमा त्यस्तो किसिमको प्रभाव असर चाहिँ पछिसम्म रहन सक्छ।
4: यसमा बुबाबाको भूमिका यस्ता यौनजन्य अपराध नहोस् भन्नका लागि आफ्ना बच्चा बच्चीमा उनीहरूले चाहिँ कस्ता कुरा सिकाउने हो?
5: यो बालबालिकाहरूलाई विशेष गरी यो घरमा आमा अथवा दिदीहरूले अथवा स्कुलमा भयो टिचरहरू भनौँ, विशेष गरी अझै फिमेल टिचरहरू हुनुहुन्छ धेरै हाम्रो त सानो बालबालिकाहरूको, उहाँहरूले चाहिँ सानै उमेरदेखि यो गुड टच ब्याड टचका कुराहरू पनि सिकाउनुपर्छ। कसले चाहिँ कुन अवस्थामा कसरी कहाँ छुन्छन्, त्यसको इन्टेन्सिटी के हुन्छ, कसलाई कहाँ छुन दिने नदिने, त्यो एउटा दायरा चाहिँ बालबालिकालाई सानैमा सिकाउनुपर्छ। त्यो भयो भने बालबालिकाहरू आफू अवेर हुन पनि सक्छन्, अरूलाई पनि बताउन पनि सक्छन्।
3: अमेरिकाका आप्रवासन अर्थात आइस एजेन्टहरूले पक्राउ गरेका नेपालीलाई मध्य अफ्रिकी गणतन्त्र कंगो लगेको खबर आएको छ। अमेरिकी संचार संस्था सीबीएसले अवैध रूपमा बसेका नेपालीलाई कंगोको बानगुई क्षेत्रमा लगेको उल्लेख गरेको छ। सो संस्थासँगको कुराकानीमा क्युबाका आप्रवासी यसमानी मोरन्डे आर्म्सले इक्वेडर होन्डुरस नेपाल रूस र भियतनामीहरूसँग कंगोमा बसिरहेको बताउनु भएको छ।
6: Were you deported because of a criminal record?
7: Yo no tengo ningún antecedente criminal, solo de infracciones de tránsito.
6: Where are the other deportees from?
7: Nepal.
6: Vietnam. Cuba. Ecuador. Honduras.
7: Y Africa. Rusia.
6: And Russia too. Pero ninguno de ustedes es de ese país. None of you are from that country.
7: No.
6: None. Están atrapados. You're stuck.
7: Estamos atrapados en este edificio.
6: Y en África. And in Africa.
7: Y en África. En otro continente que no conocemos.
3: अत्यन्तै खतरनाक मानिने कंगोमा भ्रमण नगर्न एडभाइजरी जारी गर्दै आएको अमेरिकाले सो मुलुकमा अवैध आप्रवासीलाई लगेको हो। अन्य देशका अवैध आप्रवासी स्थानान्तरणका लागि अमेरिकाले कम विकसित विश्वका 30 मुलुकसँग सहमति लिएको छ। इङ्ग्लिस प्रिमियर लिगमा म्यान्चेस्टर सिटीका स्ट्राइकर अर्लिङ हालान्डले आफ्नो चर्चित कपाल काट्नु भएको छ। कपाल काटेको तस्विर निकाल्दै हालान्डले नयाँ सिजन नयाँ कटाई भन्ने सन्देश पनि लेख्नु भएको छ। फोक्स स्पोर्ट्सका जेम्स कोर्डेनसँगको कुराकानीमा हालान्डले स्विडिस स्टार जातलान इब्राहिमोभिचको सल्लाहमा कपाल पालेको बताउनु भएको थियो।

0: સૈન્ય સમુદાયમાં
1: રિલાયન ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બનહોસ
2: ફ્લાય બીએફબીએસ
1: યુ બીએફબીએસ ગોઠા રેડિયો હો
0: ગોઠા રેડિયો હો.
3: बाँकेको राप्ती सोनारी गाउँपालिकाले प्राकृतिक विपद आएमा समुदाय स्तरबाट खोज तथा उद्धारमा खटिन सक्ने स्थानीय जनशक्ति तयार गरेको छ.
4: गाउँपालिकाका सबै वडाका लागि 49 स्वयंसेवक तयार गरिएको राप्ती सोनारी गाउँपालिका अध्यक्ष तप्त पौडेलले बताउनु भएको छ. अहिले बाढीमा फँसेकाको उद्धारदेखि आगलागी नियन्त्रण र घाइतेलाई प्राथमिक उपचार दिने सिपसहित विपद व्यवस्थापन स्वयंसेवक तयार भएका छन्. गाउँपालिकाले सशस्त्र प्रहरी बलको 42 रिजर्भ गार्ड शमशेरगंज संघको साझेदारी र समन्वयमा सञ्चालन गरेको 18 तालिमपछि स्थानीय उद्धार टोली पालिका स्तरीय विपद व्यवस्थापन स्वयंसेवकका रूपमा परिचालन भएका छन्. बाढीमा फँसेका व्यक्तिलाई सुरक्षित स्थानमा निकाल्ने, घरमा लागेको आगो नियन्त्रण गर्ने, पानी प्रयोग गर्न नमिल्ने ठाउँमा आगो निभाउने तरिका तथा भूकम्पपछि भत्किएको संरचनाबाट घाइतेको उद्धार गर्ने लगायत अभ्यास स्वयंसेवकले तालिमका क्रममा सिकेका छन्. तालिममा सिपिआर अर्थात् मुटु तथा श्वास प्रश्वास रोकिएको अवस्थामा गरिने जीवन रक्षक विधिको सैद्धान्तिक र व्यवहारिक अभ्यास गराइएको छ.
3: सत्तारूढ रासुपा सभापति रवि लामिछानेले सरकारप्रति नागरिक खुसी भएको दावी गर्नुभएको छ. पार्टी कार्यालयको कार्यक्रममा नेता कार्यकर्तासँग सभापति लामिछानेले आम मतदाता अहिलेसम्म सन्तुष्ट रहेको जिकिर गर्नुभयो.
5: नागरिकले गुनासो गरिसकेका छैनन्, ती नागरिकहरू जसले बुवासँग झगडा गरेर, आमासँग झगडा गरेर, छोरोसँग झगडा गरेर, बुवा हजुरबुवा काका टोल छिमेकसँग झगडा गरेर घन्टीमा भोट हालेका छन्, उनीहरू अहिले बोलेका छैनन्. उनीहरूले भनेका छन् यो सरकारले भ्रष्टाचार गरेको छैन, अहिले नबोल भनिरहेका छन्. उनीहरूले बोल्ने दिन आयो भने चाहिँ हामीलाई गाह्रो हुन्छ. उनीहरूलाई बोल्ने दिन आउन नदिने जिम्मा तपाईँ हाम्रो.
3: सभापति लामिछानेले विगत 35 काम गरेका दललाई गाली गर्ने पक्षमा नरहेको समेत बताउनु भयो.
5: अब यो 35 हिसाबको कुरा गर्ने होइन साथी हो, 35 योजना ल्याउनुहोस्. अबको 35 अब बितेको 35 लागि उहाँहरूलाई कचकच गर्ने ठाउँमा हामी छैनौँ. जति सके गरे धन्यवाद. अबको 35 कस्तो बनाउने यो त हाम्रै हातमा छ नि.
3: सभापति लामिछानेले माओवादी द्वन्द्वकालमा कार्यकर्ता बीच शहीद हुन होडबाजी चल्ने गरेको भन्ने कुराले पार्टी सञ्चालनका लागि अहिले आफूमा गहिरो प्रभाव परेको समेत बताउनु भएको छ. पूर्वी नाका काकडभिट्टाबाट गत आर्थिक वर्षमा 24 अर्ब भन्दा बढीको कृषिजन्य वस्तु आयात भएको छ.
6: प्लान्ट क्वारेन्टिन कार्यालय काकरभिट्टाका प्रमुख नन्दकिशोर सिंहका अनुसार आर्थिक वर्ष 2082-83 भारत, चीन, अस्ट्रेलिया र बंगलादेशबाट खाद्यान्न, दलहन, ताजा तरकारी र फलफूल गरी जम्मा 24,26,74,00,000 कृषि उपज सामग्री नेपाल भित्रिएको हो. आयातित कृषि वस्तुमध्ये सबैभन्दा ठूलो हिस्सा खाद्यान्न र दलहनको छ. भारतबाट 24,23,00,000 चामल र कोदो 18,83,00,000 आयात भएको छ. यस्तै अस्ट्रेलिया र भारतबाट 18,28,00,000 1,996 मेट्रिक टन चना, 10,88,00,000 अस्ट्रेलियाबाट 796 मेट्रिक टन मासको दाल भित्रीको कार्यालयको तथ्याङ्कमा उल्लेख छ. यसै गरी ताजा तरकारीतर्फ भारतबाट उल्लेखीय मात्रामा गोलभेडा, काँक्रो, भेडे खुर्सानी र फर्सी आयात भएको छ. एक वर्षको अवधिमा 14,39,66,000 गोलभेडा, 7,90,64,000 काँक्रा र खुर्सानी, 3,24,35,000 आयात भएको तथ्याङ्क छ. फलफूलतर्फ भारत र चीनबाट स्याउ, भोइकटर, तरबुजा र नास्पाती मुख्य रूपमा भित्रिएका छन्. भारत र चीनबाट 29,59,00,000 स्याउ र भारतबाट तरबुजा 14,24,81,000 आयात भएको प्लान्ट क्वारेन्टिन कार्यालयले जनाएको छ.
3: अब खबर फटाफट.
6: ललितपुर पुलचोकको मानवाधिकार आयोगको कार्यालय बाहिर धरनामा बसेका लघुवित्त ऋणीहरू सरकारसँगको सहमतिपछि घर फर्किए. सरकारले साझा यातायातका 8 बसको व्यवस्था गरेर 323 ऋणीहरूलाई घर पठायो. कतार र मलेसियामा पसिना बगाएर स्वदेश फर्किएका मोरङ लक्ष्मी मार्गका प्रेम श्रेष्ठ सुकुटी व्यवसायमा रमाउँदै. प्रेमले मासिक 100 किलो रागाको सुकुटी बिक्री गरेर महिनाको 2,00,000 बढी आमदानी गर्दै. कक्षा कोठाको अभाव जल्दै आएको बागलुङ ढोरपाटन नगरपालिका 9 सुकुरदुङको सत्यवती माध्यमिक विद्यालयमा गोर्खा वेलफेयर ट्रस्टले 12 नयाँ कक्षा कोठा र 8 शौचालय बनाइदियो. ट्रस्टको 2,68,00,000 लागतमा 8 महिनामै सुविधा सम्पन्न भवन निर्माण. खोटाङको हलिसितुवाचुङ नगरपालिकाका 3 अति विपन्न परिवारले भूकम्प प्रतिरोधी नयाँ घर पाए. नगरपालिकाले प्रति परिवार 5,00,000 लगानी गरेर 2 कोठा भएको एक तले घर बनाइदियो. नेपाली बजारमा सुनको भाव निरन्तर उकालो लाग्दै तोलाकै 3,19,500 पुग्यो. र 14 दक्षिण एसियाली खेलकुद पाकिस्तानमा आगामी चैत्र 20 28 गतेसम्म चल्ने, सागमा जम्मा 28 खेल हुने.
3: इरानका राष्ट्रपति मसुद पेजेस्कियानले मूल्यवृद्धि, जनजीविका, बेरोजगारी लगायत विभिन्न समस्या भोग्नु परेको स्वीकार्नु भएको छ। अमेरिकाले इरानको सत्ता हल्लाउने गरी प्रतिबन्ध लगाउने बताएपछि राष्ट्रपति पेजेस्कियानको भनाई।
1: यो BFBS गोर्खा रेडियो हो।

0: સૈન્ય સમુદાયમાં
1: પેલાય ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બનહોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોઠા રેડિયો હો
0: ગોઠા રેડિયો હો.
3: सरकारको लगानी नीति सुधार नभए पुँजी बाहिरिने चेतावनी निजी व्यवसायले दिएका छन्. गैरावासीय नेपाली संघ एनआरएनएसँग भएको समझदारी पत्र हस्ताक्षर कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले व्यवसायले विभिन्न अवरोध सामना गर्नु परेको बताउनु भएको छ. संसदबाट पारित कानून कार्यान्वयन गर्न बनाइने नियमावली र विभागीय कार्यविधिले कतिपय अवस्थामा मूल कानूनको उद्देश्य नै कमजोर बनाउने गरेको उहाँको आरोप छ.
4: कानुनी सुधार मात्रै गरेर पुग्दैन. हेर्नुहोस्, कानुनी सुधार त राम्रो राम्रो पनि सुधारहरू विगतमा भएका छन्, संसदमा छलफल हुन्छ, हरेक ठाउँमा हुन्छ. तर त्यसलाई के छ, ब्युरोक्रासीले कानुन आएपछि नियमावलीको नाउँमा घुमाइदिन्छन् क्या तपाईँको. अब नियमावली त सिधै मन्त्री परिषदबाट पारित हुन्छ, न सांसदलाई थाहा हुन्छ, न केही हुँदैन. ल, नियमावलीलाई पनि तपाईँले मिलाउन सक्षम हुनुभयो भने पछि गएर त्यो कार्यविधिको नाउँमा सब उल्टो पुल्टो गरिदिन्छ क्या.
3: निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले गैरावासीय लगानीकर्ताले ध्यान केन्द्रित गर्नुपर्ने क्षेत्र सम्झाउनु भएको छ.
5: ससाना प्रोजेक्ट र चाहिँ यो गाउँसम्म पुग्ने मिलेर होइन, त्यहाँको कुन चाहिँ टेक्नोलोजी यहाँ ल्याएर हुन्छ, कृषि प्रविधि हुन्छ कि अथवा के कुरा हुन्छ, त्यो प्रविधि भित्राएर हामी सहकार्य गरौँ र हाम्रो नेपाल चेम्बर अफ कमर्सको पनि गाउँको तल्लो तल्लो तह तबकासम्म चाहिँ सञ्जाल भएकोले सहकार्य गर्न सकिन्छ.
3: विश्वका विभिन्न मुलुकमा रहेका नेपालीलाई राष्ट्रिय आर्थिक विकासमा सहभागी गराउन दुवै संस्थाले सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन्. भारतीय विदेश मन्त्री डाक्टर एस जयशंकरले नेपाल लगायत आफ्ना छिमेकी मुलुकको अवस्थालाई निकै तरल मानेको बताउनु भएको छ. आफ्नै मुलुकमा आयोजित इटी वर्ल्ड लिडर्स फोरममा मन्त्री जयशंकरले जस्तो सुकै परिस्थितिमा छिमेक पहिलो भन्ने मान्यतामा आफ्नो सरकार अडिक रहेको बताउनु भएको छ.
6: The first priority is obviously to secure the neighborhood. And when you talked about de-risking, you would notice in these years, actually, the neighborhood has also been exceptionally volatile. You've had unrest and government changes in Sri Lanka, in Bangladesh, in Nepal. Myanmar has been a continuing situation. Pakistan, the less said, the better. So you've had actually a very turbulent neighborhood.
3: चितवनको खोरसोर हात्ती प्रजनन तथा तालिम केन्द्रमा पर्यटकको ओइरो लागेको छ. खोरसोरमा आएका जंगली हात्ती गोविन्दे र रोनाल्डो पर्यटकका मुख्य आकर्षण बनेका छन्. खोरसोर हात्ती प्रजनन तथा तालिम केन्द्रका प्रमुख मरिपूर्ण चौधरी:
7: अब यहाँ चाहिँ वर्षेनी जंगली हात्तीहरू आइरहनुहुन्छ, जस्तो कि रोनाल्डो, गोविन्दे, धुर्वे र शेरगज र भीमगज भन्ने. तर अहिले अब बढी सबभन्दा बढी रोलान्डो समय दिनुहुन्छ. अब रोलान्डो भर्खर दुई महिना बसेर गएपछि अब एक महिना भयो गएको, अनि अहिले यो गोविन्देको आगमन भएछ. र यो सँगसँगै बिचबिचमा नयाँ हात्ती पनि अहिले शेरगज, भीमगजहरू देखा परिराखेछ. तिन दिन अगाडिबाट राति राति चाहिँ आउनुहुन्छ नयाँ हात्ती शेरगज. तर त्यही हो, दुईजनाको मुठभेट भएर शेरगजलाई लखेटिराख्नु भएछ हाम्रो यो गोविन्दे गजले.
3: यस वर्ष हालसम्म मुलुकभर 98% रोपाई सकिएको छ.
8: गत वर्षको सोही अवधिको तुलनामा यो वर्ष रोपाई दरमा झन्डै 2% वृद्धि भएको छ. गत वर्ष यसै समयमा 96% मात्र रोपाई भएको थियो. विभागको तथ्याङ्क अनुसार देशभर हालसम्म 13,41,764 हेक्टरमा धान रोपाई सकिएको छ. सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी 99% रोपाई भएको छ. सुदूरमा 1,54,950 हेक्टर क्षेत्रफलमै रोपाई सम्पन्न भई 7% रोपाई सकिएको छ. त्यसै गरी कर्णाली देशमा 98.50%, मधेसमा 98.10% र लुम्बिनी प्रदेशमा 97.87% रोपाई सकिएको छ. मधेस प्रदेशमा गत वर्षको तुलनामा उल्लेख्य सुधार देखिएको छ. गत वर्ष यसै अवधिमा 86.35% रोपाई भएको थियो.
3: म्याग्दीमा गत आर्थिक वर्षमा 4.19 किलोमिटर पदमार्ग निर्माण भएको छ. एकीकृत सेवा कार्यालय मार्फत सञ्चालित पर्यटन पूर्वाधारका 24 योजना मध्ये 19 योजना सम्पन्न भएका छन्. यी योजनाका लागि 1,40,00,000 रूपियाँ बजेट विनियोजन भएकोमा 1,10,00,000 रूपियाँ खर्च भएको कार्यालयले जनाएको छ. पदमार्गसँगै विश्रामस्थल, आश्रयस्थल र पर्खाल निर्माण भएका छन्. मालिका गाउँपालिका 7 बीमको डाँडागाउँमा 520 मिटर पक्की पदमार्ग र प्रभुचेलामा आश्रयस्थल निर्माण भएको छ. भएको छ। बेनी, मंगला, धवलागिरी, रघुगंगा र अन्नपूर्ण गाउँपालिकाका विभिन्न स्थानमा पनि पदमार्ग बनेका छन्। चालू आर्थिक वर्षका लागि गण्डकी प्रदेश सरकारले 24 योजनाका लागि 1,85,00,000 रूपियाँ बजेट दिएको छ। ती योजनाको सर्वेक्षण र लागत अनुमान तयार गरी कार्यान्वयन प्रक्रिया
2: यो PFBS गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायतभरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: विद्युतमा लगाइएको भ्याट हटाउन तथा बक्यौता उठाउन माग गर्दै उच्यालो नेपाल पार्टीले हस्ताक्षर अभियान चलाएको छ। अध्यक्ष कुलमान घिसिङ नेतृत्वको पार्टीले कर हटाउन र डेडिकेटेड तथा ट्रंक लाइनको बक्यौता असुल गर्न माग गर्दै वृहत अभियान चलाएको हो। सो पार्टीले भदौ 14 गतेसम्म ललितपुरका विभिन्न स्थानीय तहमा अभियान सञ्चालन गरिने जनाएको छ। पार्टीले रामेछापको मन्थलीमा पनि हस्ताक्षर कार्यक्रम गरेको छ। कार्यक्रममा अध्यक्ष घिसिङ पनि पुग्नु भएको छ।
4: अहिलेको हिजोको सरकार त त्यस्तै काम गर्दै अहिलेका नयाँ भनिएकाहरू झन् त्यो भन्दा चाहिँ 10 गुणा उभ्रेर आफू काम नगर्ने काम गर्न नसक्ने जनतालाई डेलिभरी दिन नसक्ने अनि उल्टो चाहिँ हिजोका कारणले हिजोको सामानहरू बिग्रेर हिजो गरेका काम गल्ती भएर चाहिँ हाम्रो चाहिँ यो सिस्टम बिग्रियो के अरे चाहिँ प्राविधिक समस्या आयो भनेर पन्छेर हुन्छ। आफूले काम गर्नु पर्यो नि। ऊर्जा मन्त्रालय किन बसेको?
3: सरकारले चालु आर्थिक वर्षदेखि 50 युनिट भन्दा बढी बिजुली खपत गर्दा 5% भ्याट लागू गरेको छ। शिक्षण पेसामा आकर्षण बढाउने गरी कानून बनाउन शिक्षक महासंघका अध्यक्षले सरकारलाई भनेका छन्। काठमाडौँको एक कार्यक्रममा अध्यक्ष लक्ष्मी किशोर सुविदीले शिक्षाबारे एउटै प्रश्नको उत्तर दिन सकिएमा धेरै समस्या समाधान हुने बताउनु भए।
5: अरू पेसाका मान्छे शिक्षण पेसामा किन आउन चाहँदैनन् र शिक्षण पेसाका मान्छे सधैँ अरू पेसामा किन जान्छन् जान चाहन्छन् यो प्रश्नको उत्तर हामीले खोज्नुपर्छ। र हरेक अभिभावक शिक्षक समेत सेनाले आफ्नो सन्तानलाई सेना बनाउन चाहन्छ, प्रहरी प्रहरी बनाउन चाहन्छ, निजामतीमा लैजान चाहन्छ। हरेक पेसाका मान्छे आफ्नो सन्तानलाई आफ्नो पेसा अनुकरण गरेको देख्न चाहन्छन्। तर शिक्षकले, म पनि शिक्षक हुँ, मेरा सन्तान पनि शिक्षणमा छैनन्, शिक्षण पेसामा किन लाग्न चाहँदैन?
3: शिक्षकका समस्याबारे शिक्षा मन्त्रालयमा 54 बुँदा बुझाइएको उहाँको भनाइ छ। शिक्षा मन्त्रालय लगायत सरकारवालालाई आउन लागेको विद्यालय शिक्षा संशोधन विधेयकबारे छलफल चलाइएको छ। यो वर्ष लामखुट्टेको प्रकोप शुरू भएता ज्यापानिज इन्सेफ्लाइटिस जेईका कारण मृत्यु हुनेको संख्या 21 पुगेको छ।
6: स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाले पछिल्लो पटक देशका 59 स्थानीय तहका 80 जनामा जेई पुष्टि भएकोमा 21 जनाको मृत्यु भएको जनाएको हो। मृतकमध्ये 86% जेई विरुद्धको खोप नलगाएको पाइएको छ। महाशाखाले जेईबाट सम्बन्ध धेरै झापामा 10 जनामा संक्रमण पाइएको बताएको छ। मुख्यत तराईका स्थानीय तहमा देखिएको संक्रमण काठमाडौँ लगायत पहाडी भागमा समेत देखिएको छ। बङ्गुर, हाँस जस्ता संक्रमित जनावरलाई टोकेको लामखुट्टेले मानिसलाई पनि टोकेमा यो रोग सर्ने गर्दछ। यो रोग लागेपछि संक्रमित प्रत्येक 3 जनामध्ये 1 जनाको मृत्यु, 1 जनालाई दीर्घकालसम्मका लागि अपाङ्गता वा स्नायु रोग र 1 जनालाई मात्र निको हुने गरेको छ। महाशाखाको तथ्याङ्क अनुसार संक्रमण पुष्टि भएका मध्ये 64% 15 वर्षमाथिका छन्। मृत्यु भएका मध्ये 50 वर्षमाथिका व्यक्तिको संख्या 86% छ। यो रोग लागेमा मृत्यु हुने सम्भावना 26% रहेको छ।
3: अब खबर फटाफट।
7: ललितपुर पुलचोकको मानवाधिकार आयोगको कार्यालय बाहिर धरनामा बसेका लघुवित्त ऋणीहरू सरकारसँगको सहमतिपछि घर फर्किए। सरकारले साझा यातायातका 8 बसको व्यवस्था गरेर 323 ऋणीहरूलाई घर पठायो। कतार र मलेसियामा पसिना बगाएर स्वदेश फर्किएका मोरङ लक्ष्मी मार्गका प्रेम श्रेष्ठ सुकुटी व्यवसायमा रमाउँदै। प्रेमले मासिक 100 किलो रागाको सुकुटी बिक्री गरेर महिनाको 2 लाख बढी आमदानी गर्दै। कक्षा कोठाको अभाव जल्दै आएको बागलुङ ढोरपाट नगरपालिका 9 सुकुरदुङको सत्यवती माध्यमिक विद्यालयमा गोर्खा वेलफेयर ट्रस्टले 12 नयाँ कक्षा कोठा र 8 शौचालय बनाइदियो। ट्रस्टको 2,68,00,000 लागतमा 8 महिनामै सुविधा सम्पन्न भवन निर्माण। खोटाङको हलिसितु आचुङ नगरपालिकाका 3 अति विपन्न परिवारले भूकम्प प्रतिरोधी नयाँ घर पाए। नगरपालिकाले प्रति परिवार 5 लाख लगानी गरेर 2 कोठा भएको 1 तले घर बनाइदियो। नेपाली बजारमा सुनको भाव निरन्तर उकालो लाग्दै तोलाकै 3,19,500 पुग्यो। र 14 दक्षिण एसियाली खेलकुद पाकिस्तानमा आगामी चैत्र 20 देखि 28 गतेसम्म चल्ने, सागमा जम्मा 28 खेल हुने।
3: टेस्लाले सेप्टेम्बर 3 साइबर क्याब रोबोट ट्याक्सी सार्वजनिक गर्ने भएको छ। टेक्सासको अस्टिनमा साइबर क्याम्प घोषणा गरिने भनिए पनि औपचारिक पुष्टि नभएको टेस्ला केन्द्रित समाचार संस्था टेस्ला रोयटीले जनाएको छ। साइबर क्याम्प विशेष रूपमा आफै चल्ने गरी डिजाइन गरिएको सवारी साधन हो। यसमा स्टेरिङ व्हील र पेडल राखिएको छैन। यो गाडी टेस्लाको सेल्फ ड्राइभिङ सफ्टवेयरमा निर्भर रहनेछ। हवस् त, अहिलेसम्मका खबर यति नै। नमस्कार।
1: यो BFBS Gurkha Radio.

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्लाई बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो
3: सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले जबरजस्तीकरण यौन हिंसा जस्ता गम्भीर अपराधका घटनामा पीडितको पहिचान खुल्ने सामग्री सम्प्रेषण नगर्न आग्रह गर्नुभएको छ। अपील जारी गर्दै मन्त्री तिमिल सिन्हाले पीडितको गरिमा गोपनीयता सुरक्षा र भविष्यमा पर्न सक्ने प्रभावलाई अत्यधिक ध्यान दिन भन्नुभएको छ। यहीबीच बारामा बालिकामाथि जघन्य अपराध र हत्याको घटनामा सड़कदेखि संचार माध्यममा विभिन्न प्रश्नहरू बिउँसिएका छन्। बालबालिकामाथि हुने यस्ता जघन्य अपराध बारम्बार किन दोहोरिन्छन् भनेर हामीले मनोविद किशोर कुमार थापासँग कुरा गरेका छौँ।
4: यौनजन्य अपराधमा कस्तो मानसिकताले काम गर्छ,
5: प्रभाव पार्ने कुराहरू चाहिँ अब धेरैतिरबाट प्रभाव पारिरहेको हुन्छ। तैपनि अब अलिकति अहिले पछिल्लो समय देखिएको अलिकति डिसअर्डरपट्टिबाट पनि हेरिराखिएको हुन्छ यो, तर अहिले चाहिँ त्यसको एउटा पराकाष्ठा भनेको जस्तो अलिकति मानसिकताको पनि गडबड हुँदै गएको र यो चाहिँ मिडिया सँगसँगैको कुरा र समाज भनौँ अलिकति फरक भइराखेको उसले गर्दाखेरि पनि यो अलिकति बढिराखेको अवस्था छ।
4: यस्तो बेलामा यस्ता घटनाहरू भइरहेका बेलामा सोसियल मिडिया इन्फ्लुएन्सरहरूले चाहिँ कस्तो भूमिका खेलिदिनुपर्छ?
5: यो सोसियल मिडियाको कुरा चाहिँ अलिकति अब मान्छेले अब अहिले लाइक कमेन्ट भ्युज भन्दै त्यसका लागि जथा जे भएछ अलिकति सनसनीपूर्ण तरिकाले पनि अगाडि बढाइदिने गरेका छ। त्यसले पनि प्रभाव पारिराखेको एउटा ठाउँ त अवश्य छ। त्यसले गर्दाखेरि अरूलाई मनोबल बढ्ने पनि देखिराखेको छ, ए सजिलो रहेछ भन्ने जस्तो पनि बढ्यो। एउटा रिलेसनसिप क्राइसिसहरूको कारणले गर्दाखेरि जहाँ कम्फर्टेबल जहाँ सजिलो हो त्यही एटेम्प्टको कुराहरू पनि बढेको चाहिँ हो। अलिकति त्यस्ता कुराहरू देखाउने कुरामा चाहिँ अलिकति संवेदनशील चाहिँ हुनुपर्छ भन्ने चाहिँ हो।
4: यस्ता कुराले ती बाल बालिका बालिकाहरूको मनोविज्ञानमा कस्तो असर गर्छ?
5: कतिपय केस त बाल बालिकाले बुझेका हुँदैनन्, अनि कसैले त्यस्तै डिमोलिसका कुराहरू गरिराखेको छ भइराखेको छ भने एक त अवेर त हुन्छन्, अब त्यसपछि फियर पनि बढ्दै जान्छ बालबालिकाहरूमा। त्यो फियर सँगसँगै उनीहरूमा त्यो अब अलिकति आघातपूर्ण स्थितिहरू हुन्छन् जसले गर्दाखेरि पछि गएर उनीहरूको व्यक्तित्वमा असर गर्ने, खुलेर अगाडि कुरा नगर्ने किसिमको कुराहरू, सँगसँगै अलिकति डर त्रासका कुराहरू बसिराख्ने, त्यो चाहिँ अलिकति पछि गएर त्यस्तो घटनाहरूले भनौँ सेकेन्डरी ट्रमा भन्ने किसिमको कुरामा बालबालिकाहरूमा धेरै हुनसक्छ। त्यो प्रत्यक्ष पर्ने त परिहाले तर थाहा पाउनेमा पनि उनीहरूमा त्यस्तो किसिमको प्रभाव असर चाहिँ पछिसम्म रहन सक्छ।
4: यसमा बुबाबाको भूमिका यस्ता यौनजन्य अपराध नहोस् भन्नका लागि आफ्ना बच्चा बच्चीमा उनीहरूले चाहिँ कस्ता कुरा सिकाउने हो?
5: यो बालबालिकाहरूलाई विशेष गरी यो घरमा आमा अथवा दिदीहरूले अथवा स्कुलमा भयो टिचरहरू भनौँ, विशेष गरी अझै फिमेल टिचरहरू हुनुहुन्छ धेरै हाम्रो त सानो बालबालिकाहरूको, उहाँहरूले चाहिँ सानै उमेरदेखि यो गुड टच ब्याड टचका कुराहरू पनि सिकाउनुपर्छ। कसले चाहिँ कुन अवस्थामा कसरी कहाँ छुन्छन्, त्यसको इन्टेन्सिटी के हुन्छ, कसलाई कहाँ छुन दिने नदिने, त्यो एउटा दायरा चाहिँ बालबालिकालाई सानैमा सिकाउनुपर्छ। त्यो भयो भने बालबालिकाहरू आफू अवेर हुन पनि सक्छन्, अरूलाई पनि बताउन पनि सक्छन्।
3: अमेरिकाका आप्रवासन अर्थात आइस एजेन्टहरूले पक्राउ गरेका नेपालीलाई मध्य अफ्रिकी गणतन्त्र कंगो लगेको खबर आएको छ। अमेरिकी संचार संस्था सीबीएसले अवैध रूपमा बसेका नेपालीलाई कंगोको बानगुई क्षेत्रमा लगेको उल्लेख गरेको छ। सो संस्थासँगको कुराकानीमा क्युबाका आप्रवासी यसमानी मोरन्डे आर्म्सले इक्वेडर होन्डुरस नेपाल रूस र भियतनामीहरूसँग कंगोमा बसिरहेको बताउनु भएको छ।
6: Were you deported because of a criminal record?
7: Yo no tengo ningún antecedente criminal, solo infracciones de tránsito.
6: Where are the other deportees from?
7: Nepal.
6: Vietnam.
7: Cuba.
6: Cuba.
7: Ecuador.
6: Honduras.
7: Y Africa.
6: And Africa.
7: Rusia.
6: And Russia too. Pero ninguno de ustedes es de ese país. None of you are from that country.
7: No.
6: None. Están atrapados. You're stuck.
7: Estamos atrapados en este edificio.
6: Y en África. And in Africa.
7: Y en África. En otro continente que no conocemos.
3: अत्यन्तै खतरनाक मानिने कंगोमा भ्रमण नगर्न एडभाइजरी जारी गर्दै आएको अमेरिकाले सो मुलुकमा अवैध आप्रवासीलाई लगेको हो। अन्य देशका अवैध आप्रवासी स्थानान्तरणका लागि अमेरिकाले कम विकसित विश्वका 30 मुलुकसँग सहमति लिएको छ। इङ्ग्लिस प्रिमियर लिगमा म्यान्चेस्टर सिटीका स्ट्राइकर अर्लिङ हालान्डले आफ्नो चर्चित कपाल काट्नु भएको छ. कपाल काटेको तस्विर निकाल्दै हालान्डले नयाँ सिजन नयाँ कटाई भन्ने सन्देश पनि लेख्नु भएको छ. फोक्स स्पोर्ट्सका जेम्स कोर्डेनसँगको कुराकानीमा हालान्डले स्विडिस स्टार जातलान इब्राहिमोभिचको सल्लाहमा कपाल पालेको बताउनु भएको थियो.
2: यो BFBS गोर्खा रेडियो हो.

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो।
0: गोर्खा रेडियो
3: बाँकेको राप्ती सोनारी गाउँपालिकाले प्राकृतिक विपद आएमा समुदाय स्तरबाट खोज तथा उद्धारमा खटिन सक्ने स्थानीय जनशक्ति तयार गरेको छ।
4: गाउँपालिकाका सबै वडाका लागि 49 जना स्वयंसेवक तयार गरिएको राप्ती सोनारी गाउँपालिका अध्यक्ष तप्त पौडेलले बताउनु भएको छ। अहिले बाढीमा फँसेकाको उद्धारदेखि आगलागी नियन्त्रण र घाइतेलाई प्राथमिक उपचार दिने सिपसहित विपद व्यवस्थापन स्वयंसेवक तयार भएका छन्। गाउँपालिकाले सशस्त्र प्रहरी बलको 42 नम्बर रिजर्भ गार्ड शमशेरगञ्ज सङ्घको साझेदारी र समन्वयमा सञ्चालन गरेको 18 दिने तालिमपछि स्थानीय उद्धार टोली पालिका स्तरीय विपद व्यवस्थापन स्वयंसेवकका रूपमा परिचालन भएका छन्। बाढीमा फँसेका व्यक्तिलाई सुरक्षित स्थानमा निकाल्ने, घरमा लागेको आगो नियन्त्रण गर्ने, पानी प्रयोग गर्न नमिल्ने ठाउँमा आगो निभाउने तरिका तथा भूकम्पपछि भत्किएको संरचनाबाट घाइतेको उद्धार गर्ने लगायत अभ्यास स्वयंसेवकले तालिमका क्रममा सिकेका छन्। तालिममा सिपिआर अर्थात् मुटु तथा श्वास प्रश्वास रोकिएको अवस्थामा गरिने जीवन रक्षक विधिको सैद्धान्तिक र व्यवहारिक अभ्यास गराइएको छ।
3: सत्तारूढ राष्ट्रपा सभापति रवि लामिछानेले सरकारप्रति नागरिक खुसी भएको दावी गर्नुभएको छ। पार्टी कार्यालयको कार्यक्रममा नेता कार्यकर्तासँग सभापति लामिछानेले आम मतदाता अहिलेसम्म सन्तुष्ट रहेको जिकिर गर्नुभयो।
5: नागरिकले गुनासो गरिसकेका छैनन्। ती नागरिकहरू जसले बुवासँग झगडा गरेर, आमासँग झगडा गरेर, छोरोसँग झगडा गरेर, बुवा हजुरबुवा काका टोल सिमेकसँग झगडा गरेर घन्टीमा भोट हालेका छन्, उनीहरू अहिले बोलेका छैनन्। उनीहरूले भनेका छन् यो सरकारले भ्रष्टाचार गरेको छैन, अहिले नबोल भनिरहेका छन्। उनीहरूले बोल्ने दिन आयो भने चाहिँ हामीलाई गाह्रो हुन्छ। उनीहरूलाई बोल्ने दिन आउन नदिने जिम्मा तपाईँ हाम्रो।
3: सभापति लामिछानेले विगत 35 वर्षसम्म काम गरेका दललाई गाली गर्ने पक्षमा नरहेको समेत बताउनु भयो।
5: अब यो 35 वर्षको हिसाबको कुरा गर्ने होइन साथी हो, 35 वर्षको योजना ल्याउनुहोस्। अबको 35 वर्ष, अब बितेको 35 वर्षको लागि उहाँहरूलाई कचकच गर्ने ठाउँमा हामी छैनौँ। जति सके गरे धन्यवाद। अबको 35 वर्ष कस्तो बनाउने यो त हाम्रै हातमा छ नि।
3: सभापति लामिछानेले माओवादी द्वन्द्वकालमा कार्यकर्ता बीच शहीद हुन होडबाजी चल्ने गरेको भन्ने कुराले पार्टी सञ्चालनका लागि अहिले आफूमा गहिरो प्रभाव परेको समेत बताउनु भएको छ। पूर्वी नागा काकडभिट्टाबाट गत आर्थिक वर्षमा 24 अर्बभन्दा बढीको कृषिजन्य वस्तु आयात भएको छ।
6: प्लान्ट क्वारेन्टिन कार्यालय काकडभिट्टाका प्रमुख नन्दकिशोर सिंहका अनुसार आर्थिक वर्ष 2082-83 भारत, चीन, अस्ट्रेलिया र बंगलादेशबाट खाद्यान्न, दलहन, ताजा तरकारी र फलफूल गरी जम्मा 24,26,74 लाखको कृषि उपज सामग्री नेपाल भित्रिएको हो। आयातित कृषि वस्तुमध्ये सबैभन्दा ठूलो हिस्सा खाद्यान्न र दलहनको छ। भारतबाट 24,23 लाखको चामल र कोदो, 18,83 लाखको आयात भएको छ। यस्तै अस्ट्रेलिया र भारतबाट 18,28 लाखको 1,996 मेट्रिक टन चना, 10,88 लाखको अस्ट्रेलियाबाट 796 मेट्रिक टन मासको दाल भित्रीको कार्यालयको तथ्याङ्कमा उल्लेख छ। यसै गरी ताजा तरकारीतर्फ भारतबाट उल्लेखीय मात्रामा गोलभेडा, काँक्रो, भेडे खुर्सानी र फर्सी आयात भएको छ। एक वर्षको अवधिमा 14,39,66,000 गोलभेडा, 7,90,64,000 काँक्रा र खुर्सानी, 3,24,35,000 आयात भएको तथ्याङ्क छ। फलफूलतर्फ भारत र चीनबाट स्याउ, भोइकटर, तरबुजा र नास्पाती मुख्य रूपमा भित्रिएका छन्। भारत र चीनबाट 29,59,00,000 स्याउ र भारतबाट तरबुजा 14,24,81,000 आयात भएको प्लान्ट क्वारेन्टिन कार्यालयले जनाएको छ।
3: अब खबर फटाफट।
6: ललितपुर पुलचोकको मानवाधिकार आयोगको कार्यालय बाहिर धरनामा बसेका लघुवित्त ऋणीहरू सरकारसँगको सहमतिपछि घर फर्किए। सरकारले साझा यातायातका 8 वटा बसको व्यवस्था गरेर 323 जना ऋणीहरूलाई घर पठायो। कतार र मलेसियामा पसिना बगाएर स्वदेश फर्किएका मोरङ लक्ष्मी मार्गका प्रेम श्रेष्ठ सुकुटी व्यवसायमा रमाउँदै। प्रेमले मासिक 100 किलो रागाको सुकुटी बिक्री गरेर महिनाको 2 लाख बढी आमदानी गर्दै। कक्षा कोठाको अभाव जल्दै आएको बागलुङ ढोरपाट नगरपालिका 9 सुकुरदुङको सत्यवती माध्यमिक विद्यालयमा गोर्खा वेलफेयर ट्रस्टले 12 वटा नयाँ कक्षा कोठा र 8 वटा शौचालय बनाइदियो। ट्रस्टको 2,68,00,000 लागतमा 8 महिनामै सुविधा सम्पन्न भवन निर्माण। खोटाङको हलिसितु आचुङ नगरपालिकाका 3 अति विपन्न परिवारले भूकम्प प्रतिरोधी नयाँ घर पाए। नगरपालिकाले प्रति परिवार 5 लाख लगानी गरेर 2 कोठा भएको 1 तले घर बनाइदियो। नेपाली बजारमा सुनको भाव निरन्तर उकालो लाग्दै तोलाकै 3,19,500 पुग्यो। र 14 दक्षिण एसियाली खेलकुद पाकिस्तानमा आगामी चैत्र 20 देखि 28 गतेसम्म चल्ने, सागमा जम्मा 28 खेल हुने।
3: इरानका राष्ट्रपति मसुद पेजेस्कियानले मूल्यवृद्धि, जनजीविका, बेरोजगारी लगायत विभिन्न समस्या भोग्नु परेको स्वीकार्नु भएको छ। अमेरिकाले इरानको सत्ता हल्लाउने गरी प्रतिबन्ध लगाउने बताएपछि राष्ट्रपति पेजेस्कियानको भनाई आएको हो।
1: यो BFBS गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायतभरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: Play BFBS.
1: यो BFBS गोर्खा रेडियो हो.
0: गोर्खा रेडियो हो.
3: सरकारको लगानी नीति सुधार नभए पुँजी बाहिरिने चेतावनी निजी व्यवसायीले दिएका छन्. गैरावासीय नेपाली संघ एनआरएनएसँग भएको समझदारी पत्र हस्ताक्षर कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले व्यवसायीले विभिन्न अवरोध सामना गर्नु परेको बताउनु भएको छ. संसदबाट पारित कानून कार्यान्वयन गर्न बनाइने नियमावली र विभागीय कार्यविधिले कतिपय अवस्थामा मूल कानूनको उद्देश्य नै कमजोर बनाउने गरेको उहाँको आरोप छ.
4: कानुनी सुधार त राम्रो राम्रो पनि सुधारहरू विगतमा भएका छन्, संसदमा छलफल हुन्छ, हरेक ठाउँमा हुन्छ. तर त्यसलाई के छ, ब्युरोक्रासीले कानुन आएपछि नियमावलीको नाउँमा घुमाइदिन्छन् क्या तपाईँको. अब नियमावली त सिधै मन्त्री परिषदबाट पारित हुन्छ, न सांसदलाई थाहा हुन्छ, न केही हुँदैन. ल, नियमावलीलाई पनि तपाईँले मिलाउन सक्षम हुनुभयो भने पछि गएर त्यो कार्यविधिको नाउँमा सब उल्टो पुल्टो गरिदिन्छ क्या. अब
3: निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले गैरावासीय लगानीकर्ताले ध्यान केन्द्रित गर्नुपर्ने क्षेत्र सम्झाउनु भएको छ.
5: ससाना प्रोजेक्ट र चाहिँ यो गाउँसम्म पुग्ने मिलेर होइन, त्यहाँको कुन चाहिँ टेक्नोलोजी यहाँ ल्याएर हुन्छ, कृषि प्रविधि हुन्छ कि अथवा के कुरा हुन्छ, त्यो प्रविधि भित्राएर हामी सहकार्य गरौँ र हाम्रो नेपाल चेम्बर अफ कमर्सको पनि गाउँको तल्लो तल्लो तह तबकासम्म चाहिँ सञ्जाल भएको रे सहकार्य गर्न सकिन्छ.
3: विश्वका विभिन्न मुलुकमा रहेका नेपालीलाई राष्ट्रिय आर्थिक विकासमा सहभागी गराउन दुवै संस्थाले सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन्. भारतीय विदेश मन्त्री डाक्टर एस जयशंकरले नेपाल लगायत आफ्ना छिमेकी मुलुकको अवस्थालाई निकै तरल मानेको बताउनु भएको छ. आफ्नै मुलुकमा आयोजित इटी वर्ल्ड लिडर्स फोरममा मन्त्री जयशंकरले जस्तो सुकै परिस्थितिमा छिमेक पहिलो भन्ने मान्यतामा आफ्नो सरकार अडिग रहेको बताउनु भएको छ.
6: The first priority is obviously to secure the neighborhood. And when you talked about de-risking, you would notice in these years, actually, the neighborhood has also been exceptionally volatile. You've had unrest and government changes in Sri Lanka, in Bangladesh, in Nepal. Myanmar has been a continuing situation. Pakistan, the less said, the better. So you've had actually a very turbulent neighborhood.